0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जानु त जाने, बरु कहाँ जाने होला खै?
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9805677272।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 16 गते मंगलबार, सन 2026 जून 30 तारीक असार कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी,
0: ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव,
1: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै, श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़,
3: ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
0: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास,
1: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16मा 7:15 नर्वे र मोरक्को खेल्दै।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
4: फोन 01-5121-5121-00 97418-2096,
1: वेबसाइट www.nec.edu.np।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसमी अवस्था। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर मनसून फैलिसकेको अवस्था छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको विपद प्राधिकरणले जनाएको छ। अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको हो।
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुंगा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवन रेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुंगा मोगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेको कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको हो। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुक देशभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डौलाई देशको अन्य भागसँग जोड़ने मुख्य मार्गका रूपमा रहेको नागढुंगा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना एक्सन प्लान लागू गरिएको जानकारी दिनुभएको छ। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टीम सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पछाउन चारवटा खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनात गरिएको छ। गोर्खापत्रमा खबर छ।
0: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि गाड़ी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र गाड़ी चालकसम्मलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी हचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्नेको आय स्तर पनि हेरेर नियम कानून बनाउनुपर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। गाड़ीमा अपारदर्शी सीसा राखेको पाइए वा सीसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1,00,000 रूपियाँ जरिवाना

0: कृषि प्राविधिक स्थानीय तह तथा सरोकारवाला निकायको सहभागितामा सामूहिक धान रोपाई कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका छन्। असारको पन्ध्र दही र चिउरा, साउनको पन्ध्र खीर। असारको पन्ध्र गइसक्यो, मल छैन, किसानलाई पिरै पिर। पूर्वी चितवनको खैरहनी दश स्थित कठारका किसानले लोक भाकाको गीत मार्फत आफ्ना समस्या सरोकारवालालाई सुनाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदीबहिनीले रासायनिक मल नपाउँदाको पीड़ा पोखेका हुन्। कृषि सामग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार पन्ध्र गतेदेखि स्थानीय तहले यूरिया मल वितरण गर्न शुरू गरेका छन्। असार पन्ध्रमा पनि किसानले पाएनन् मल शीर्षकको खबर नागरिकमा छ।
1: काया कैरनमा वैदेशिक रोजगारीमा हुने ठगी र कार्यस्थलको जोखिमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी, ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव, रोपाई शुरू भइसक्दा पनि मल नपाएको किसान को गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि साउन 3 सम्म

0: पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको साउन तीनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले सन् 2025 जून 6 दुई जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मिहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी सन् 2026 मार्चदेखि नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले साउन 3 थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोज र म्युहल बाउर्डका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दवाब दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। अनियमितताको आरोपमा पक्राउ परेका 7 जनालाई विशेष अदालतले सोमबार धरौटी तथा तारीखमा रिहा गर्न आदेश दिएको छ। कान्तिपुरमा खबर छ।
1: पर्याप्त जानकारी र सिपको अभाव, एजेन्ट तथा म्यान पावर कम्पनीहरूको अनियमितता र झुटा आश्वासनको कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अझै पनि ठगीको उच्च जोखिममा परिरहेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याइरहेको भए पनि संकटमा परेका श्रमिकले समयमै न्याय र पर्याप्त सुरक्षा पाउन सकिरहेका छैनन्। गन्तव्य देशमा न्यूनतम श्रम तथा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा धेरै श्रमिक जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाललाई विदेश जाँदा नेपाली श्रमिकहरू ठगिने मुख्य कारण के हुन् भनेर सोध्नु भएको छ।
2: यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यान पावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएर मैले उसको कुरा विश्वास गर्छु। अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ। त्यो म्यान पावरसँग पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू सही जानकारीहरू चाहिँ राम्रोसित पाइराखेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइराखेको छ भाइ, अब जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ, अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि
3: फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ। अहिले
2: यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ।
3: खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने, वैदेशिक रोजगारीमा जाउँ न त भनेर विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने, होइन दुःख गरेर कमाएको पैसा रेमिट्यान्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, म दुःखमा पर्यो, म संकटमा पर्यो, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउने, यो त ठिक भएन नि।
2: हामी एक त जानी मान्छे पनि अवेरै हुनुपर्छ, पठाउने उयोहरू हाम्रो एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन, त्यो भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यथिति हो, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
3: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
2: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि। अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
3: वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
2: यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या। हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर थप छलफल गरेर अगाडि बढायो भने बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु, एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ के।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। उहाँसँग वैदेशिक रोजगारी र चुनौती बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। अछामको मेल्लेख गाउँपालिका 6 सोडसा चौतारी टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो, तर 7 महिना अगाडि उहाँको जीवनमा यस्तो आँधी आयो जसले उहाँको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उहाँलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए, तर आफ्ना भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोज्नुभयो। उहाँले आफैलाई मात्र बचाउनु भएन, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याउनुभयो। नन्देश्वरी मावि सोरसा मा कक्षा 9 मा अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै पीडादायी रह्यो। आफ्नो आमा बुबा र समाज वहाँको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि पर्ने छन् भन्ने उहाँले कहिले सोच्नु भएको पनि थिएन। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्नुहुन्छ, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आउँदो सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलन मार्फत सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दवाब दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हर्सदेश अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा महत्वपूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानी लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिडोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि ब्राजिलले लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखिएका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइबोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 16 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसी सोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावेटले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीलाई थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जीत हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 नेदरल्याण्डस र मोरक्को खेल्दैछन्।
1: यसअघि जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो, हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। कायाकैरनमा अब खबर संक्षेपमा। प्रस्तावित कम्पनी ऐनको मस्यौदामा 25 लाख वा त्योभन्दा बढ़ी मूल्यको शेयर हस्तान्तरणमा 1% शुल्क लाग्ने प्रस्तावित व्यवस्था विवादित बनेको छ। लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा शुरूमै 1% शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि यो प्रस्ताव विवादित बनेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी।
1: ट्राफिक जरिमाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 चालकलाई 1,00,000 रूपियाँसम्म जरिमानाको प्रस्ताव।
0: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़
1: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समय सीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास
0: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश पौने 7 बजे नेदरल्याण्ड्स र मोरक्को खेल्दै
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन जुट्ने र फुट्ने हुँदै आएका वामदल र शीर्ष नेताहरूबीच फेरि सहकारी र एकताको कुरो उठेको विषयसँग सम्बन्धित छ। यहाँ एकता वार्ता लेखिएको ब्यानर छ। भित्र नेताहरू छलफलमा छन्, उनीहरू के निर्णयमा पुग्लान् भन्ने चासो भइरहेका बेला बाहिर अरू नेताहरू एक आपसमा कुराकानी गर्दैछन्। त्यही बेला भित्र भइरहेको गतिविधि सुनाउँदै एकजनाले बाहिरका नेताहरूलाई भन्दैछन्, पख्नुहोस् न पख्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन भने मिल्ने कुरा मात्रै भइरह्यो क्या, तपाईहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। आज र भोलि ठूलो पानी पर्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: जिल्ला प्रशासन कार्यालय लम्चुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लम्चुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। एक, डुम्रे बेसी शहर चामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा 3 उत्कृष्ट किसानलाई सम्मान सहित 23 धान दिवस तथा रोपाई महोत्सव मनाइयो। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने 2 चालकको लाइसेन्स निलम्बन, अन्य 6 को निलम्बन प्रक्रियामा। पत्रकार महासंघ लमजुङमा स्थापित विकास खोज पत्रकारिता पुरस्कार पत्रकारद्वय परमेश्वर अधिकारी र मीना गुरूङलाई प्रदान गरिने र बेसेसहर 2 मा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी 2 दिने तालिम सम्पन्न।

0: अब समाचार विस्तारमा असार 15 अर्थात 23 राष्ट्रिय धान दिवस विशेष देशभरि जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ। लमजुङमा पनि किसान कृषि प्राविधिक तथा स्थानीय तहको सहभागितामा धान दिवस मनाइएको हो। कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा बेसेसह 3 आम डाँडामा रोपाई महोत्सव कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख गुरूङले कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकोले आधुनिक प्रविधिको प्रयोग उत्पादन वृद्धि तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सबै तहका सरकार र सरकारवालाले समन्वय गरेर अघि बढ़नुपर्ने बताउनुभयो। वहाँले जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्न किसान मैत्री नीति र प्रविधिको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो। सोही कार्यक्रममा सम्मानित कृषकहरू दिनेश गुरूङ, कृष्णमान श्रेष्ठ र टेक बहादुर गुरूङले आफ्नो कृषि व्यवसाय को अनुभव, फार्म संचालनको अवस्था तथा उत्पादनका गतिविधि बारे जानकारी गराउँदै कृषि पेशाबाट राम्रो आमदानी गर्न सकिने बताउनु भएको हो। उनीहरूले व्यवसायिक खेतीमा अझै पनि सिंचाई बजार व्यवस्थापन र प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नु भएको छ। कार्यक्रमको अध्यक्ष तथा कृषि विकास कार्यालयका प्रमुख सिग्देलले जिल्लामा जलवायु मैत्री कृषि प्रविधिको विस्तार, उत्पादन वृद्धि तथा किसानको आय स्तर उकास्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। वहाँले कृषि क्षेत्रलाई व्यावसायिक, आधुनिक र प्रतिस्पर्धी बनाउन किसानसँग सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो। सोही अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका 3 उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको छ। रायनस नगरपालिका 1 व्यावसायिक तरकारी कृषक टेक बहादुर गुरूङ, रायनस नगरपालिका 8 फलफूल कृषक कृष्णमान श्रेष्ठ तथा बेसेसह नगरपालिका 10 पशुपालक कृषक दिनेश गुरूङलाई जनही नगद 10,000 रूपियाँ, दौसल्ला र सम्मान पत्र प्रदान गरे सम्मान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन कृषि प्रचार अधिकृत सरोज थापाले गर्नुभएको थियो। कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा सरकारवालाको सहभागिता रहेको थियो। लमजुङको दोर्दी गाउँपालिका 4 पुतली फाँटमा पनि 23 राष्ट्रिय धान दिवस उत्साहका साथ मनाइएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा बाजा गाजा र र्याली सहित किसान, जनप्रतिनिधि, कर्मचारी, शिक्षक शिक्षिका तथा विद्यार्थीहरू खेतमा पुगेका थिए। सहभागीहरूले सामूहिक रूपमा धान रोपेर दिवस मनाउँदै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए। दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, लेख अधिकृत ताराचन्द्र ढकाल, जनप्रतिनिधि, कर्मचारी, चैतन्योदय माध्यमिक विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा धान उत्पादन वृद्धि, जलवायु परिवर्तन अनुकूल खेती प्रणालीको प्रवर्धन तथा खाद्यान्न आत्मनिर्भरताका विषयमा विशेष जोड़ दिइएको थियो। खेतमै काम गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार भएकोले आधुनिक र जलवायु मैत्री प्रविधिको प्रयोग मार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। वहाँले कृषकलाई उत्पादनमुखी बनाउन स्थानीय सरकारले आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइरहने बताउनुभयो। त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले धान दिवसले कृषि पेशाप्रति सम्मान बढ़ाउनुका साथै युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वहाँले स्थानीय उत्पादन बढ़ाएर खाद्य आत्मनिर्भरता हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। दोर्दी गाउँपालिका र ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको संयुक्त आयोजनामा तथा चैतन्योदय माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न कार्यक्रमले कृषिमा आधुनिक प्रविधिको प्रयोग, जलवायु अनुकूल खेती प्रणालीको विकास तथा कृषकलाई उत्पादनमा थप उत्साहित बनाउन सकारात्मक सन्देश दिएको जनाएको छ। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन संचालन गरेको आरोपमा दुईजना चालक सवारी चालक अनुमति पत्र निलम्बन भएको छ। जिल्ला ट्राफिक प्रहरीको सिफारिश अनुसार यातायात व्यवस्था विभाग कास्कीले दुईजनाको लाइसेन्स निलम्बन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले विभिन्न समयमा संचालन गरेको ट्राफिक जाँचको क्रममा मापसले गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निलम्बनका लागि सिफारिश गरेको हो। जिल्लाबाट हालसम्म मापसले सम्बन्धी कसुरमा 8 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश भएकोमा 2 जनाको लाइसेन्स निलम्बन भइसकेको हो। अन्य 6 जनाको लाइसेन्स निलम्बन प्रक्रियामा रहेको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक गौतम खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सिफारिश गरिएका चालकहरूको विवरण सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइएको जनाएको छ। सवारी चालक अनुमति पत्र लिएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पत्रचार गर्नुपर्ने कानूनी प्रावधान अनुसार फरक फरक जिल्लामा सिफारिश गर्नु परेको ट्राफिक प्रहरी प्रमुख खत्रीको भनाई छ। ट्राफिक प्रहरी लमजुङले सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय कास्की, तनहु, बागलुङ, काठमाण्डु र वीरगंजमा पत्रचार गरेको थियो। तीमध्ये हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै निलम्बन सम्बन्धी जवाफ प्राप्त भएको र अन्य कार्यालयहरूबाट भने जवाफ आउन बाँकी रहेको कार्यालयले जनाएको छ। विशेष गरी सार्वजनिक सवारी साधनका चालकहरूले मापसले गरी सवारी सञ्चालन गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकोले यस्ता गतिविधि विरूद्ध कड़ा निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले बताउनुभयो। सार्वजनिक सवारी साधन चालकको लागि सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकोले मापसले जाँचलाई प्राथमिकताका साथ सञ्चालन गरिँदै आएको प्रहरी निरीक्षक छेत्रीको भनाई छ। विद्यमान कानूनी व्यवस्था अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाइएको प्रमाणित भएमा चालकको लाइसेन्स 3 महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ। उक्त अवधि पूरा भएपछि तोकिएको दण्ड तथा जरिवाना तिरेर लाइसेन्स फुकुवा गर्न सकिने पनि प्रावधान रहेको छ। ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारी साधन चलाउने चालक मापसले कार्यवाहीमा परेमा पहिलो पटकमै लाइसेन्स निलम्बनका लागि सिफारिश गरिने व्यवस्था छ। यसबाहेक एउटै प्रकृतिको कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको हकमा पनि लाइसेन्स निलम्बनका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सड़क सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न मापसले विरूद्धको अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै सवारी चालकले ट्राफिक नियमको पालन गर्न मादक पदार्थ सेवन गरेर कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखा र तत्कालीन जिल्ला विकास समितिको सहकार्यमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कार लमजुङका 2 जना क्रियाशील पत्रकारलाई प्रदान गरिने भएको छ। विकास पत्रकारिता पुरस्कार 2081 शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी र 2082 रेडियो मर्स्याङका निर्देशक मीना गुरूङलाई प्रदान गरिने भएको हो। पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। पत्रकारिता क्षेत्रमा 2 दशकदेखि क्रियाशील शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी नेपाल टेलिभिजन र लक्ष्मीनारायण मीडिया हाउसमा कार्यरत रहनु भएको छ भने मीना गुरूङ निरन्तर रूपमा रेडियो मर्स्याङदीमा क्रियाशील रहे निर्देशकको रूपमा जिम्मेवारी रहनु भएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको यही असार 17 गते आयोजना हुने जिल्ला शाखाको साधारण सभाका अवसरमा 2 जनालाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिने जिल्ला शाखाका अध्यक्ष सन्देश पौडेलले जानकारी दिनुभयो। विकास पत्रकारितामा पुर्याइएको योगदानको कदर गर्दै हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको भए तापनि गत वर्ष रोकिएकोले यो वर्ष 2081 र 2082 सँगै प्रदान गर्न लागेको हो। पुरस्कारको कार्यविधि अनुसार स्थानीय पालिकाको प्रतिनिधिका रूपमा उप प्रमुख पदमा गुरूङको अध्यक्षतामा पुरस्कार छनौट समितिको बैठक बसेको हो। बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, शिक्षा विज्ञ विनोद न्यौपाने, जिल्ला समन्वय समितिका प्रतिनिधि दीपक गुरूङ र नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलको सहभागिता रहेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। नेपाली कथानक चलचित्र आयम जित बहादुर।
6: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाइ?
7: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउने।
0: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्या।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.60-4 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20-3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
8: मर्सेङ एफएम 95 मेगाहर्ज।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसी सहर नगरपालिका 2 बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी 2 दिने तालिम सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा आयोजित तालिममा वडा नम्बर 2 22 महिलाको सहभागिता रहेको थियो। तालिममा बेसी सहर नगरपालिका पशु सेवा शाखाका प्राविधिक नवीन प्रसाद उपाध्यायले व्यावसायिक बाख्रा पालन, उन्नत जातको छनौट, खोर व्यवस्थापन, सन्तुलित आहार, हरियो घाँस उत्पादन, रोगको पहिचान तथा रोकथाम, खोप तथा औषधीय व्यवस्थापन, प्रजनन व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक प्रविधिका बारेमा सहजीकरण गर्नुभएको थियो। तालिमका सहभागीहरूले बाख्रा पालनलाई आय आर्जनको भरपर्दो माध्यमको रूपमा विकास गर्न आवश्यक ज्ञान र सिप हासिल गरेको बताएका छन्। आरसीडीसीका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण, स्वरोजगार प्रवर्धन तथा व्यावसायिक पशुपालन मार्फत आय स्तर वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। वहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी उत्पादन र आमदानी बढ़ाउन सहभागीहरूलाई आग्रह गर्नु भयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पशुपालक, किसान तथा सरोकारवालाको समेत सहभागिता रहेको थियो। यस्ता सिपमूलक तालिमले स्थानीय कृषकहरूलाई आधुनिक पशुपालनतर्फ आकर्षित गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि माध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। धेरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरिएको छ। प्राधिकरणका अनुसार अबका केही दिन आकस्मत बाढ़ी, पहिरो, कटान, गेग्रान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुभानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी दिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 15 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति भन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। आकस्मात बाढ़ी, पहिरो, कटान, गेगरान बहाव, शहरी तथा तराई क्षेत्रमा डुभानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
9: लमजुङमा तीनजना उत्कृष्ट किसानलाई सम्मान सहित 23 औं धान दिवस तथा रोपाई महोत्सव मनाइयो। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने दुई चालकको लाइसेन्स निलम्बन, अन्य 6 जनाको निलम्बन प्रक्रियामा पत्रकार महासंघ लमजुङमा स्थापित विकास खोज पत्रकारिता पुरस्कार परमेश्वर अधिकारी र मीना गुरूङलाई प्रदान गरिने र बेसे शहर दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी 2 दिने तालिम सम्पन्न। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: गरे नि आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
0: जानु त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98139943।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 066-5220209।

0: नान्सी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: अनि तयो कागज केमे छिवा अँ झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
6: अनि बैंगरी
7: बैंगरी
6: अँ
7: चर चाहिँ तली लगपर्दी
6: चम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे दिने जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी,
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: लम्जुङको सवारी साधन आवाजमा रोक लगाएको
13: इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध छ।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477299। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा पाँचौं भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङ्गदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्ने पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रम तपाईलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले अखबारे खुर्सानी खेतीका बारेमा जानकारी राखेका थियौं। अखबारे खुर्सानी खेतीको बारेमा तपाईले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईलाई अलैंची खेतीमा लाग्ने रोग तथा किराहरूको व्यवस्थापनको बारेमा महत्वपूर्ण जानकारी राख्नेछौ। अलैची अदुवा बाली परिवारमा पर्ने मसलाको रूपमा प्रयोग गरिने बाली हो। अलैची नेपालको नगदी बालीहरूमध्ये प्रमुख बालीको रूपमा रहेको छ। कृषि उपजहरूमध्ये सबैभन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन गर्ने अलैचीले नेपालको कुल गृहस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। अलैची उत्पादन गर्ने मुलुकहरूमध्ये नेपाल अग्रणी स्थानमा पर्दछ र यस क्षेत्रले 70,000 जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ। साथै स्थानीय गरीब तथा दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई अलैची खेतीले आय आर्जनमा प्रशस्त अवसर समेत प्रदान गरेको छ। नेपालमा हालका वर्षहरूमा अलैचीमा लाग्ने रोगहरू प्रमुख समस्याको रूपमा रहेको छ। रोगहरूले अलैची उत्पादनमा निकै क्षति पुर्याइरहेको छ। अलैचीमा लाग्ने मुख्य रोगहरू र तिनका नियन्त्रण। पातको सडान, यो रोग ढुसीबाट हुने गर्दछ। यो रोग साना बिरूवामा विशेष गरी नर्सरी ब्याडमा बढ़ी लाग्छ। यो रोग वर्षायाममा फैलिन्छ किनकि ढुसीलाई चाहिने प्रशस्त चिस्यान त्यस बेला हुन्छ। रोगको लक्षण, शुरूमा पातमा पानीले भिजे जस्तो थोप्लाहरू देखिन्छन्, पछि यिनीहरू बढ़दै गएर सम्पूर्ण पात नै ढाक्दछन्। यसरी थोप्लाले ढाकिएको पातको भाग कुहिन थाल्दछ, पछि गएर सम्पूर्ण पातहरू कुहिएर जान्छ र सम्पूर्ण बिरूवामा ढुसी फैलन गई बोट कुहिन थाल्दछ। गानो कुहिने रोग, यो रोग ढुसीबाट हुने गर्दछ। यो रोग अलैची नर्सरी र बगान दुवैमा देखा पर्न सक्छ। यो रोग गानो र डाँट जोड़िएको भागबाट शुरू हुन्छ र विस्तारै बिरूवा ओइलाउन थाल्दछ। समयमा नै रोगको नियन्त्रण नभएमा बिरूवा मर्दछ। रोगको लक्षणहरू, यो रोग लागेपछि गानो र डाँट जोड़िएको भागमा पानीले भिजेको जस्तो देखिन्छ। विस्तारै गानोमा पनि पानीले भिजेको जस्तो भागहरू देखिन्छ। बिरूवाको पात र डाँटहरू पहिलिँदै जान्छ। डाँटहरू तान्दा गानोबाट सजिलै छुट्टिन्छन् र रोगी बोटको डाँटहरू चिरेर सुँग्दा निरोगी डाँटहरू भन्दा खर्रो गन्ध आउँछ। रोगको प्रकोप बढ़ी भएमा गानो पूरै कुहिन्छ, सुँग्दा गनाउँछ र झ्याङ पूरै मर्दछ। रोगका कारणहरू, बिरूवा वा झ्याङको गोडमेल गर्दा गानोमा चोटपटक पुग्न गएमा रोगका जीवाणुहरूले सजिलै आक्रमण गर्दछ। बिरूवा वा झ्याङका वरिपरि पानी जम्न गएमा यस रोगका जीवाणुहरू बढ़ी क्रियाशील हुन्छ। रोगी झ्याङमा प्रयोग गरिएका अलैची टिप्ने छुरी र गोडमेल गर्ने औजारहरू राम्ररी नपखालिकन अन्य झ्याङमा प्रयोग गरिएमा यो रोग सर्न सक्दछ। रोगको रोकथाम, बिरूवा या झ्याङको गोडमेल गर्दा सतर्कता अपनाउनु पर्दछ। सकभर बिरूवामा चोटपटक पुर्याउनु हुँदैन। रोगी झ्याङमा प्रयोग गरिएको अलैची टिप्ने छुरी र गोडमेल गर्ने औजारहरू राम्ररी सफा गरेर मात्र अन्य झ्याङमा प्रयोग गर्नुपर्दछ। बिरूवा वा झ्याङका वरिपरि पानी जम्न दिनु हुँदैन। यसका निम्ति पानी जम्ने ठाउँमा निकासको राम्रो व्यवस्था गर्नुपर्दछ। रोक्नु अगवै ढुसीनाशक औषधिले गानो या बिरूवाको उपचार
उपचार गर्नुपर्दछ। रोग लागेको झ्याङ वा बिरूवा गानो सहित उखेली गाड्ने या जलाउनले रोग फैलनबाट बचाउन सकिन्छ। रोगी बिरूवा हटाएर सो ठाउँको माटोलाई फर्मालिनले वा सिस्टमिक ढुसीनाशक औषधिले उपचार गरेर मात्र नयाँ बिरूवा लगाउनु पर्दछ। फुर्के रोग, यो रोग भाइरसबाट हुने गर्दछ। यो रोग लागिसकेपछि नियन्त्रण गर्न निकै कठिन हुन्छ। यो रोगको प्रकोपले पूरै बगान नै सखा भएको पाइएको छ। सावधानी नअपनाइएको खण्डमा एक बगानबाट अर्को बगानमा सजिलै यो रोग फैलिन्छ। रोगको लक्षण, रोग लागेपछि डाँट र पातको आकार प्रकारमा भिन्नता देखिन्छ। झ्याङमा लाग्राहरूको संख्यामा क्रमशः कमी हुन थाल्छ। बिस्तारै गानुबाट छोटो छोटो 15 सेन्टिमिटर जतिका सुइरहरू देखा पर्न थाल्छन्। यी सुइरहरू केही पहेलो रंगको हुन्छन् र आउन थालेपछि अलैचीमा फूल फुल्न बन्द हुन्छ। लाग्रा र पात सुक्दै जान्छ र उत्पादनमा निकै कमी हुन्छ। रोगको प्रकोप बढी भएमा उत्पादन हुँदै हुँदैन, झ्याङ पूरै सुकेर जान्छ। रोगका कारणहरू, यो रोगको विषाणु फुर्के भाइसर मुख्य रूपले किराको लाही किराले गर्दा रोगी बोटबाट स्वस्थ बोटमा सर्दछ। रोगको रोकथाम, रोगको लक्षण देखिएका बिरूवा वा झ्याङ गानो सहित उखेली गाड्नु या जलाउनु पर्दछ। रोगी झ्याङ नजिकका झ्याङहरू उखेली गाड्ने वा जलाउनाले रोग फैलनबाट बचाउन सकिन्छ। रोग नलागेका ठाउँबाट मात्र बिरूवा ल्याउनु पर्दछ। गानोबाट प्रसारण गर्नाले रोग फैलने बढ़ी सम्भावना भएकोले बिउबाट बिरूवा उमारी प्रसारण गर्ने कार्य गर्नुपर्दछ। अलैची बगानको समय समयमा सरसफाई निरीक्षण गर्नुपर्दछ। रोग सार्ने लाही किराको नियन्त्रणका निमित्त सिस्टेमिक विषादी समय समयमा छर्कनु पर्दछ। छिर्के रोग, यो रोग पनि भाइरसबाट हुने गर्दछ। सावधानी नअपनाइएको खण्डमा यो रोग एक बगानबाट अर्को बगानमा सजिलै फैलिन्छ। रोगको लक्षण, यो रोगको लक्षण सबैभन्दा पहिले कलिला पातहरूमा देखा पर्दछ। पातहरूमा पहिला छिर्काहरू देखा पर्दछ। रोगको प्रकोप बढ़दै गएमा यी छिर्काहरू एक आपसमा जोड़िन पुग्छन्। रोग बढ़दै जाँदा पात र लाग्राहरू सुक्दै जान्छ र उत्पादनमा निकै कमी हुन्छ। रोगको प्रकोप बढ़ी भएमा झ्याङ पूरै सुकेर जान्छ। यो रोगको विषाणु छिर्के भाइरस मुख्य रूपले मकै र अरूको लाही किराले गर्दा रोगी बोटबाट स्वस्थ बोटमा सर्दछ। रोगको रोकथाम, रोगको लक्षण देखिएका बिरूवा वा झ्याङ गानु सहित उखेली गाड्नु वा जलाउनु पर्दछ। रोगी झ्याङ नजिकका झ्याङहरू उखेली गाड्ने वा जलाउनले रोग फैलनबाट बचाउन सकिन्छ। रोग नलागेका ठाउँबाट मात्र बिरूवा ल्याउनु पर्दछ। गानुबाट प्रसारण गर्नाले रोग फैलिने सम्भावना बढ़ी भएकोले बिउबाट बिरूवा उमारी प्रसारण गर्ने कार्य गर्नुपर्दछ। अलैची बगानको समय समयमा सरसफाई र निरीक्षण गर्नुपर्दछ। रोग सार्ने लाही किराको नियन्त्रणका निमित्त सिस्टेमिक विषादी समय समयमा छर्कनुपर्दछ। अलैची बालीमा लाग्ने मुख्य किराहरू र तिनका नियन्त्रण, अन्य बालीमा जस्तै अलैची बालीमा पनि विभिन्न किरा तथा रोगहरूले आक्रमण गरी उत्पादनमा ह्रास ल्याउने गरेको पाइन्छ। नेपालको पूर्वी पहाड़ी भेगमा अलैचीको पात खाने किरा जसलाई झुसिल किरा पनि भनिन्छ, गबारो, लाही किराको आक्रमण बढ़ी भएको पाइन्छ। अलैची बालीमा लाग्ने केही किराहरूको संक्षिप्त वर्णन र त्यसका नियन्त्रणका उपायहरू। झुसिल किरा वा पात खाने किरा, अलैचीमा लाग्ने किराहरूमध्ये यो बढ़ी हानि पुर्याउने किरा हो। कालो रंगको पोथी पुतलीले वैशाख जेठ र असार महिनातिर अलैचीको पातको तल्लो सतहमा 300 देखि 400 वटासम्म एक झुण्डमा सेतो रंगका फूल पार्दछन्। यी फूलबाट 8 देखि 10 दिनमै मसिना झुस भएका ससाना लार्वाहरू निस्कन्छन् र एकै झुण्डमा पातको तल्लो सतहमा बसी पातको हरित कण खान्छन्। झुसिल किराको लार्वा अवस्था झण्डै 2 महिनासम्म रहन्छ र यस अवधिमा यी किराले अलैचीका पातलाई सेतो प्लास्टिक जस्तै बनाएर अलैचीको झ्याङ नै सखा पार्दछन्। यी लार्वाले विशेष गरी वैशाखदेखि भदौ महिनासम्म बढ़ी नोक्सानी पुर्याउँदछन्। यी किराको प्रकोप आफै उम्रिएका वा रोपेका कम उमेरका साना उतिसका बिरूवा भएका बगानमा बढ़ी हुने गरेको पाइएको छ। तथापि ठूला वा हुर्किसकेका उतिसका बोट भएका बगानमा यसको प्रकोप कम हुन्छ।
नियन्त्रणका उपायहरू अलैची बगानवा नर्सरीमा यस्ता लार्वाहरू देखा परे भने लार्वाहरू भूइँमा नझर्ने गरी त्यस्ता लार्वा लागेका ठाउँमा पातहरू गहिरो खाडल खनी पूर्ने वा जलाइदिने गर्नुपर्दछ। आजसम्म यी किराका प्राकृतिक शत्रुहरूले नै नियन्त्रणमा राखेको हुनाले विषादीको बढ़ी प्रयोग गर्दा प्राकृतिक शत्रुहरूको विनाश भई यी किराको व्यापकता बढ़न गई बढ़ी हानि नोक्सानी गर्दछ। बगान सफा राख्ने र मेटासिड 50 वा साइपरमेथ्रिन वा नुभान नामक विषादी 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई फूलमा नपारी सबै पातमा पर्ने गरी छर्कनु पर्दछ। यी विषादीलाई किराको प्रकोप हेरी 2-3 पटकसम्म छर्कनु पर्दछ। गबारो किरा यो किराको माउ पुतली सानो र खैरो टाउको भएको हुन्छ। पोथी पुतलीले झाङ्गिना लागेको अलैची घारीमा नयाँ सराका कलिला पातमा तल्लो सतहमा 30-40 वटाको झुण्डमा फूल पार्दछ र ती फूलबाट 7-9 दिनभित्रमा साना गुलाबी रंगका टाउको कालो भएका लार्वाहरू निस्कन्छन्। यी लार्वाहरू अलैचीका सराका टुप्पोबाट ससाना प्वाल बनाई 1-4 वटा लार्वाभित्र पस्दछन् र भित्रभित्रै खाँदै गानुसम्म पुग्दछन्। यसरी यी लार्वाले 10-15 दिनमा एउटा सरा नै सखा पार्दछन्। फलस्वरूप झ्याङ पहिलिने, गुबो सुक्ने वा मर्ने, नबढ़ने र उत्पादनमा रास आउने जस्ता लक्षण देखिन्छन्। यस्ता गबारोको प्रकोप भएको बिरूवालाई कृषकले काने साउने सरा भनी निकाल्ने गरेको पनि पाइन्छ। 10-15 दिनमा एउटा सरा खाइसकेपछि सरामा प्वाल बनाई बाहिर निस्की माटोमा घिउ रंगको जालोमा आफ्नो अचल अवस्था 9-12 दिनमा बिताई पुनः पुतलीको रूपमा बाहिर निस्कन्छन्। नियन्त्रणका उपाय साउने वा काने लाक्राहरू वा सरहरू र गुबो मरेका सरहरू उखेली अलैची बारी तथा नर्सरीको सरसफाई गर्नुपर्दछ। गबारोको प्रकोप देखिन थालेको जग्गामा हिउँदमा अलैची बारी गोड्दा माटोमा फ्युराइड नामक विषादी 1-1.5 किलोग्राम प्रति रोपनीका दरले बिरूवाको वरिपरि लगाउनुपर्दछ। अचानक यस किराको प्रकोप देखिएमा डिमेक्रोन सय वा कुनै दैहिक विष 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 20 दिन को फरकमा 2 पटक छर्कनु पर्दछ। लाही किरा अलैचीमा लाग्ने किराहरू मध्ये लाही किरा निकै खतरनाक किरा मानिन्छ। यस किराले बिरूवाको कलिलो भागबाट रस चुसी खान्छन् र बिरूवालाई रोगी बनाइदिन्छन्। यो किराको आक्रमणबाट बिरूवाको कोषहरू मर्दै जाने हुनाले बिरूवा बढ़न नसक्ने र अन्तमा अलैचीको झाङ्ने मासिने पनि हुन्छ। यसबाहेक यो किराको आक्रमणले छिर्के फुर्के जस्ता खतरनाक रोगहरू फैलाउँछ। नियन्त्रणका उपायहरू यो किरा नियन्त्रण गर्नको लागि मेटासिस्टक्स 20 नामक विष 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 20 दिनको फरकमा 2 पटक छर्कनु पर्दछ। साथै खनिज तेल 2% दरले पानीमा मिसाई हप्ताको 1 पटक छर्कनाले पनि यो किराको नियन्त्रण गर्न सकिन्छ। र अन्तिममा रहेको छ थिप्स र यसका नियन्त्रणका उपायहरू यी किराहरू आकार प्रकारमा धेरै साना 1-1.5 सेन्टिमिटर लामा हुन्छन् तर यिनले अलैचीका पात फल र फूलको रस चुसी फल र फूलको विकास र उत्पादनमा उल्लेखनीय नोक्सान पुर्याउँदछ। थिप्सले पातको काप फूल तथा फललाई बाहिरबाट आक्रमण गर्ने गर्दछ। फलस्वरूप फलको विकास हुन नसके चाउरिन शुरू हुन्छ। थिप्सले आक्रमण गरेको फलको बोक्रामा खस्रो दाग हुने गर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा अलैचीमा लाग्ने रोग तथा किरा व्यवस्थापनका बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मध्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
12: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

असार पन्ध्रै या दिनहरी लमजुङहरूको सौन उत्कृष्ट किसान मध्ये सम्मान लैयो। लमजुङहरी पाक्यो थ्री मारी सार्वजनिक सवारी चरबनी योजना चालक महिला लाइसेन्स निलम्बन अरू छ जनालाई प्रक्रिया रिमो। पत्रकार महासंघ लमजुङहरी स्थापना लै खबर विकास कोष पत्रकारिता पुरस्कार पत्रकार द्वय परमेश्वर अधिकारी दिएर मीना परमेश्वर देवी वातैमो देवेश्वर दुईरी र नवा दिएर आहार व्यवस्थापन लवै सम्बन्धी निर्वय लागि तालिम छिम। लम्जुङहरी त्यसै राष्ट्रिय नरिवा दिवस अवसरहरी लम्जुङहरी विभिन्न कार्यक्रम लैमरी मनी म कृषि विकास कार्यालय लम्जुङहरी प्रमुख किरण सिग्देलाई अध्यक्षता दिएर जिल्ला समन्वय समिति लम्जुङहरी प्रमुख पूर्ण बहादुर तमैन प्रमुख आतिथ्यातरी बेसर तीन आम डाँडारी रुईमरी महोत्सव मनिलो कार्यक्रमहरू पैमरी जिल्ला समन्वय प्रमुख तमुजी कृषि नेपाल अर्थतन्त्र वैश्विक आधार मुवातैमरी आधुनिक प्रविधि न प्रयोग उत्पादन वृद्धि दिएर फेसिमेदी कृषि क्षेत्रले आकर्षित लाभ ताय पहाला दिएर सरकारवाला महिला समन्वयले वैश्विक बर्दिल परिवार बिमो अतिथि जलवायु फेरदिवै लागि फेरदिवै चुनौती न सामना लैभरे खाद्यान्न आत्मनिर्भर बनेवै लागि किसान मैत्री नीति दिएर प्रविधि न विस्तार लाल परिवार बिमो जो कार्यक्रमले सम्मानित कृषकमै दिनेश तमु कृष्णमान श्रेष्ठ दिएर टेक बहादुर तमुजी आफैमा व्यवसाय न अनुभव दिएर फार्म चले खबा अवस्था दिएर उत्पादन गतिविधि बारे जानकारी नमिलो कार्यक्रमहरू अध्यक्ष दिएर कृषि विकास कार्यालय प्रमुख सिद्धेलजी जिल्ला जलवायु मैत्री कृषि प्रविधि नै विस्तार उत्पादन वृद्धि दिएर किसान महिना आय स्तर फिर लबै लाभ लागि कार्यालयजी विभिन्न कार्यक्रममै लै खबा पिमो कार्यक्रम महिना अवसर कृषि क्षेत्रजी आफ्नो योगदान पिव सौन कृषक मैले सम्मान ललो रायनस नगरपालिका एघरबे व्यावसायिक तरकारी लै खबा कृषक टेक बहादुर तमु रायनस आठरबे फलफूल कृषक कृष्णमान श्रेष्ठ देव विश्व नगरपालिका दशरबे पशुपालक कृषक दिनेश तमुदे जनाइ मई दस हजार रूपियाँ क्रिमो कुमिमारी प्रमाण पत्र पिमारी सम्मान पत्र पिमारी सम्मान ललो। दुर्दिन नगरपालिका चार पुतली फाटरी राष्ट्रिय धान रिवा दिवस मनेवादी बालयो जल प्रविधि मैत्री नारी आत्मनिर्भर दिन समृद्धि विवाह नारदी बालो कार्यक्रम आयोजना ललो। दुर्दिन नगरपालिकाको अध्यक्ष युवराज अधिकारी प्रमुख प्रशासक अधिकृत हिमराज काफले जनप्रतिनिधि विद्यालय शिक्षक शिक्षिकामा विद्यार्थी मैजी बालो तैमरी नर्मिलो रोनय के लैमरी नगरपालिकाको अध्यक्ष अधिकारीजी कृषि नेपाल अर्थतन्त्र मुख्य आधार तब तैमरी चु जलवायु प्रविधि प्रयोग रोबा विधि लगरिवा आवश्यक मुभा बिमो थिरे कृषकमध्ये उत्पादनमुखी बने भइलागे नासतिमे सरकार आवश्यक सहयोग दिएर प्रोत्साहन कार्यक्रम निरन्तर लै खरिबा बिमो। लम्जुङहरी पाक्यो थुइमारी सवारी गाडीमा चलेवा यौनो जानला सवारी चालक अनुमति पत्र पत्र लाइसेन्स निलम्बन लमीम जिल्ला ट्राफिक प्रहरी न सिफारिश यातायात व्यवस्था विभाग कास्किजिङ एउटा जनालाई लाइसेन्स निलम्बन लमीम जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङजी विभिन्न समय सञ्चालन लैखबर ट्राफिक जाँच नकमरी मापसी लैमरी सार्वजनिक सवारी चलेको पुष्टिता बलिसु सम्बन्धित यातायात व्यवस्था कार्यालय लाइसेन्स निलम्बन लागि सिफारिश लैम जिल्ला रक्या तोखोसम्म मापसी पर्दी मारे आठ जनाला लाइसेन्स निलम्बनै लागि सिफारिश तबरी न्याउलो जनाला तय खाँबा दिएर अरू छ जनाला प्रक्रिया रिमुभा बिम। नेपाल पत्रिका महासंघ लमजुङ शाखा दिएर
सह बेलार्वे जिल्ला विकास समिति न सहकारी स्थापनालाई खबर विकास पत्रकारिता पुरस्कार लमजुङ न्यौलो क्रियाशील पत्रकार दिपीवा तैमा विकास पत्रकारिता पुरस्कार 2081 साखरको निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी देरा 2082 दाक्या रेडियो मसन बिरगुन निर्देशक मिना तमिसो दिपीवा तैमा पुरस्कार छनौट समिति जे सोमबारटी बैठक चुनिर्यालयमा पत्रकारिता क्षेत्रले न्यौलो दशक दक्या क्रियाशील साखरको निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी देरा नेपाल टेलिभिजन देरा लक्ष्मीनारायण मीडिया हजुर केलाई खायुसुम विशा मिना तमिसो निरन्तर रूपारी रेडियो मर्सिङ देवी क्रियाशील रूपारी निर्देशक नै जिम्मेवारीलाई खाई म नेपाल पत्रकार महासंघ लमजुङ साखरबे तारखा 17 गते आयोजना लसी मुभा जिल्ला शाखा नै साधारण सभा पत्रकार दिइयो विकास पत्रकारिता पुरस्कार पिभा जिल्ला शाखा अध्यक्ष सन्देश पौडेलजी बेमा देवसा नगरपालिका दुईरी मुभा दुईरी र नगरडेरा आहार व्यवस्थापन सम्बन्धी पनि निरूपय लागि मुभा तालिम छिम ग्राम सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालै नै सहयोगी आयोजनामा लाभा तालिम वडा नम्बर 2/22 सना मुभी सहभागिता मूल तालिम देवसा नगरपालिका र पशु सेवा शाखा र प्राविधिक नवीन प्रसाद उपाध्याजी व्यवसायिक र नभा तरिका उन्नजात छान्दी वा तरिका खोर खैले पनि वा सन्तुलित आहार खैले पनि वा पिरथी उत्पादन खैलेलाबा रोग खैले स्याबा चुइन रोकथाम खैलेलाबा बारे सहजीकरण ललो तालिम दुई सहभागी रानमैदे आय अर्जन भर प्रतिभा माध्यम मुभा विकासलाई आवश्यक ज्ञान दिएर शिव यहाँबा बिमा आरसीडीसी बजार संयोजक दुर्गा प्रसाद ढुङ्गानाजी ग्रामीण मासु छोपमृणीले आर्थिक सशक्तिकरण स्वरोजगार प्रवर्तन दिएर व्यावसायिक क्षेत्र नभए लागि आयस्तर बर्दिभा उद्देश्य देव बालोस कार्यक्रम सञ्चालन लभा बिमा देशीसा नगरपालिका अस्पताल लाइन रेटी खबर समाजसेवी मित्र बहादुर तमैजी आफैना वाथिया बहु हुम बहादुर तमैना सम्झनाजी सर्वोदय सेवा श्रम धर्मनाथ धामरी विशेष भोजन सेवा दिएर आर्थिक सहयोग पिएन थिए वाथिया बहिना आत्मैना चिर शान्ति न कामनालाई मरी मित्र बहादुर तम थिएन फैसियो रामकली तमसियो बहिनी दिलकुमारी तमसियो ज्वाई काशी प्रसाद तमोदेर वायुयुक्त तमैना उपस्थित रहे सोमबार सेवा सम्बन्धी टी खबर नै लागि विशेष भोजन सेवा दिवालो फलफूल चुलो विषय भोजन सेवा दिएर अरू व्यवस्थापन नै लागि नेत्र बहादुर तमैना परिवार सेवा सर्वोदय सेवा आश्रम दे मुइ 40,000 आर्थिक सहयोग लभा सेवा आश्रम जी बिमा मर्सङ्गी फेटे तखोबे लागि छकयौं फेटे छेउ बन्द वैसो कर्बे फेटे फेरि देखे।

असार 15 2020 सौनोजामा कृषक मैदी सम्मान ललो लमजुङगाडी पाग्यो छुइमारी सार्वजनिक गाडी चले भने होला 4 लाखलाई लाइसेन्स निलम्बन 6 जनालाई प्रक्रिया रिमुख पत्रकार महासंघ लमजुङगाडी स्थापना लभ विकास कोष पत्रकारिता पुरस्कार पत्रकार दुई परमेश्वर अधिकारी देव मीना तमस्यो देव पिलो पीवा तैमो तेरे सर द्विवी र अन्नभत्त अधिकारी र आहार व्यवस्थापन सम्बन्धी निरूपय लागि तब तालिम छिमा।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बिर्सिसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2, पोहरा बेसी, लमजुङ। सम्पर्क 98560 46244।

0: प्रवासन विज्ञ महेश्वर नेपालज्यू तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ।
1: धन्यवाद सर।
0: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
1: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि। अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ। हाम्रा दुई देश बीचका सम्झौताहरू होइन, श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ। त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा, श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम हुनै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन। त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ। यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू, होइन हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय नामाकरण भएर आएको छ, उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर, उहाँहरूका गुनासा, उहाँहरूका सुझावहरू राखेर हामीले चाहिँ बुझाउने गर्छौँ कि, डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ। अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो, तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त।
0: एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस्, म ठगीमा परे भनेर पटक पटक भनिरहँदाखेरि वर्षौंसम्म पनि उहाँहरूले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ?
1: हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ। राज्य निकायहरूले, हामीलाई सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरि पनि राख्नुभएको होला होइन। पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि मुद्दाका चाङ सम्झिँदाखेरि होइन, कहिले त्यो त फर्स्ट हुन पनि वर्षौं लाग्ने समय छ, तर फास्ट ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि? अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलायमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ, जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका यो के भन्छ नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि, यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनुपर्छ नि त राज्यले। ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो होइन, यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समय अनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, कस्तो ठाउँमा काम गर्न गइराखेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन, अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि।
0: अब खोजे अनुसारको, आम व्यक्तिले खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउन त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनुपर्ने, विदेश गएर पनि दुःख पाउनुपर्ने होइन, विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनुपर्ने, परिवारलाई पाल्नुपर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नुपर्ने, लास्टमा मलाई म दुःखमा पर्यो, म संकटमा पर्यो, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु, वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि।
1: त्यही त, यही कुरा हो कि, समस्या नै यहीँनिर छ। हामी कहाँ कहाँ चाहिँ ठगीमा पर्दै जानुपर्ने होइन, अनि मान्छे के, हामीले कानून बनाएका छौँ, हामीसित यो छ, यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि, त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामीले कस्तो पनि भेटेका छौँ भने, कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिदिएको होइन, अनि त्यहीँबाट चाहिँ श्रम के अरे म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन, तेह्र तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू, अनि त्यहाँ पुगे त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर ल म्यान पावर आउनुहोस् हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित, अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ तपाईँको पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ, झन् अल्मलिन्छ श्रमिक, अनि कहाँ जाने भन्ने कुरा छ क्या फेरि, अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन, अहिले पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा, एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो हजार दिनको सयवटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा के चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ, उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन, हामी जस्ता चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त त्यो विषयमा, श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त, यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन, कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ, यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उन्नु भएको होइन, मेन सरकारले चाहिँ ल अब यो पैसा नलिऊ भनेर उडाएको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन्, उहाँहरूलाई मिलापत्र गर्नलाई दबाब दिएर पत्र अब किनभने प्रमाण खोज्छ विभागले अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् क्या हामीसित,
0: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि,
1: यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन, अनि त्यसपछि एउटा सिप अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ, कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन, अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि, त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन, अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू अब अहिले त गर्मीको बेला छ होइन, पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन, अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन, उनीहरूको हप्की धप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नै काम गर्नुपर्ने छ, अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधियुक्त चाहिँ हुनुपर्छ, त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने
0: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती नीति कार्यान्वयन श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं, उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
3: प्राविधिक शिक्षा आजको आवश्यकता
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
3: फोन 01-5121-0012-5121-00 97418-0296
2: वेबसाइट www.nec.edu.np

0: सीधा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति कार्यान्वयन, श्रमिक अधिकार र सम्भावित समाधानका विविध आयाम बारे तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन यहाँ नेपाल वैदेशिक रोजगार विभागले पनि प्रस्थान पूर्व भनेर यो अभिमुखीकरण तालिमहरू पनि दिइरहेको छ, यो चाहिँ साँच्चै प्रभावकारी छन्?
3: यो चाहिँ अब यो हुनुपर्ने सबैलाई भन्दा पनि एकचोटि विदेश गएर आइसकेको व्यक्तिहरूलाई त त्यति धेरै प्रभावकारी हुँदैन। अहिले कस्तो छ भने फेरि तपाईँको म विदेशबाट फर्केर आएँ, फेरि अर्को देश जानु खोज्यो भने हामीलाई त त्यहाँ सिकाइने भनेको श्रम अलिअलि कानुनका कुराहरू सिकाइन्छ। त्यो यो फेरि यो ठाउँ भनेको चाहिँ ठगिसकेपछि अन्तिममा जाने ठाउँ हो कि, यो श्रमिक एउटा श्रमिक सबैतिर ठगिसकेपछि त्यहाँ गएर चाहिँ त्यो क्लास लिँदै है भनेर बस्ने हो, दुई दिनको क्लास हुन्छ। ठिक यो नयाँ जान चाहनेहरूको लागि चाहिँ एकदम राम्रै हो। किन राम्रै हो भन्दा अझै पनि अपर्याप्त छ कि जस्तो लाग्छ। यो हामीलाई त्यहाँनिर अब सिट बेल्ट बाँध्ने होइन, अनि कानुनका कुराहरू पनि अलिअलि सिकाइन्छ, रहन सहन भाषा धर्म संस्कृतिका कुराहरू बुझाइन्छ, तर यो मात्रै चाहिँ अझै पनि प्रभावकारी चाहिँ नहुन नै सक्छ। अनि अहिले जस्तो फिजिकलै गरिराख्नुपर्छ जस्तो पनि लाग्दैन, अब त डिजिटलाइजेसनको जमाना छ, मोबाइलबाटै गरेर होइन त्यहीँबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो दुई दिनको समय पनि बस्न सक्थ्यो कि श्रमिकको लिनु चाहिँ पर्छ, यो होइन लिनु चाहिँ पर्छ कि, किनभने चाँडा कुरा उहाँहरूले सिक्नुहुन्छ, भोलि आइ परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ। तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि, सपिङ गर्न जानुपर्ने हो कि, आफन्तलाई भेट्नुपर्ने हो कि, मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ, अनि त्यो लिइराखेर त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ। यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा कामहरू गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि।
2: यो अर्को भनेको नेपाली दूतावासहरू, उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन, काम गर्न सकेन भन्ने गुनासो सुनिएको थियो, कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ?
3: अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ होइन, सधैँ नै यही कुरा हो कि, मैले म पनि 2009 कतार गएको, अहिले फर्केर आएँ 2020 होइन, बिचमा एक दुई वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि, अब हामीसित स्रोत र साधनको कमी भनेर भन् चाहिँ ती कुराहरू आइराखेका हुन् र ती कुरा अहिले पनि छन्। अनि उहाँहरूलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजुनुमा परिने पो हो कि भन्ने टाइपका, के स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन त्यो प्रपर्ट कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन्, त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजुमा जान्छ फेरि, अब त्यति नराखे यहाँ फेरि दोस्तै हुन्छ। अनि र त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिराखेको अवस्था छ। अनि दूतावास अब एक ठाउँमा हुन्छ, त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई। हाम्रो दूतावासहरूले अब केही कूटनीतिक पहल गरी पनि राख्नु भएको छ होइन, नभएका पनि भन्न मिल्दैनन्, अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन।
2: यो अलिकति जटिल नै विषय नै छ
3: हो, हामीले गरिराख्नु भएको छ, गजब काम गर्नुभएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन,
2: खुसी हुने क्षेत्र भनेको छैन। अब जीवस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो,
3: त्यो पुष्टि छ के, त्यो एकदमै छ। अनि त्यसलाई भनौँ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने, अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यसको ग्राफ हेर्ने हो भने कति होला त त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ए ठिक छ है राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो.
2: यो अर्को भनेको श्रम सम्झौता. यो नेपालले जति पनि देशहरूसँग श्रम जति देशहरूमा श्रमिक पठाइरहेको छ ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ?
3: त्यो त अझै पनि आवश्यकता यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो. तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन. त्यही गन्तव्य देशको सरकारले सदा सहायता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने हो होइन. हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति बेच स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या. आज त्यहाँको महँगीको हिसाबै गर्दैन, हिसाब किताबै थाहा छैन होइन. त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछ नि त. एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या. न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ. मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-130 साथीहरूले रेस्पोन्स गर्नुभएको थियो त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि. महँगी थिएन भने ठिकै छ, महँगीलाई पनि हेर्नु पर्यो. हामी त कमाउन आएको हो, दुई चार पैसा जोगाउन आएको हो. यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन. आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि. महँगी छ यहाँ अहिले, यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरकार हो. हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाइ लम्बी राखेको छ.
2: कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त सरकार हिसाब गर्दाखेरि?
3: कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन. सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि त्यो पनि कतार सरकारले बढाइदिएको तलब मान्नु कि.
2: अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ
3: मान्छे यस्तो अन्य देशहरूसित पनि गर्नुपर्छ. अवसरका खोजीहरू मेरो बुबा हिजो इन्डिया जानुभयो म आज कतार गएँ होइन मेरा भाइहरू युरोप गए होइन. अब अहिलेको यो ट्रेन्ड यसै गरी चलेको हो क्या. हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रा बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन. अहिले मान्छेको पढाइ सिप दक्षता योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन. त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ. यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन. त्यो राज्यले नै त्यो अलिकति लुपहोल छोडिदिएको छ. कमाई खाउन्न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ. हेर्नुहोस् हामीलाई त वर्षे नै चाहिँ श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन. त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन. त्यहाँ काम गर्ने वातावरण त्यहाँ चाहिँ त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन श्रमिकले जोगाउने पैसा अब कमाउने कमाई मात्र हेरेर भएन कि जोगाइहाल्नु पर्यो हामीले त त्यहाँ कति जोगाउन सक्छ अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यले राज्यका निकायहरूले कसरी कहाँ कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो यो क्षेत्रमा पनि भयो भने भोलि यो यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ।
2: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन सिप पनि हुँदैन झन्डै झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो यो समस्या चाहिँ कतिको जटिल हो
3: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन लगेर किनभने महिलाका कुरा जनजीविकाको कुराहरू पनि जोडिन्छन् क्या यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन् पहिलाको जस्तो समय छैन हामी सबैजना चाहिँ सशक्तिकरण छौँ आफ्ना अधिकारका बारेमा पनि अलिक धेर थोर ज्ञान राख्छौँ होइन म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन विभिन्न परिबन्धमा परेपछि मान्छे हिँडियो होइन त्यो परिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेर केही छैनन् होइन गलत तरिका अप्नाउनु परेको छ त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार किनभने उता पनि एजेन्सीहरू छन् के कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भन्ने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनुपर्छ हाम्रा महिला श्रमिकहरूलाई यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने नेपालमा घरमा काम गरेर जस्तो सजिलो होइन नि त डिजिटलाइजेसनको समय आइसकेको छ एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन मोबाइलबाट ह्यान्डल हुन्छ अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ बच्चा हेर्ने हो भनेपछि यहाँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन हाम्रा किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो अनि त्यो कुराहरू नै जान्नु हुँदैन अनि यहाँबाट जाँदै गर्दा त्यो सामानहरू त महँगा हुन्छन् होइन उनी एउटा बिग्रियो भने टुटफुट भयो भने अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले उच्च बिचरा उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन एन्जाइटी हुने होइन अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन् यिनै कारणहरू चाहिँ यहाँनिर आएर जोडिन्छन् कि त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त अधिकार छ त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजात विहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि कर्मचारी यहाँबाट पनि पठाउनु पर्यो हाम्रो होइन अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन नेपाल सरकारले मलाई तलब दिइरहेको छ भनेर मात्रै सोच्नु भएन कि सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनुभयो भने सजिलो हुन्छ।
2: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द्व चलिरहेको छ अझै पनि अब यो कहिलेसम्म चल्ने अझै निश्चित छैन टुङ्गोमा लागिसकेको छैन अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो. त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ. र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो. म त्यो प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु. यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्?
3: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भनेर यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, यी एकअर्का बिच जोडिएकै कुरा हुन् जस्तो लाग्छ मलाई चाहिँ, होइन. किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो. यो के हिसाबले बन्द भएको हो? होइन, एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हकितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोचे हो कि जस्तो लागेको थियो क्या त्यतिखेर. अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो श्रम स्वीकृति सकिएको, होइन, कतिलाई त्यो थाहै छैन. अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो. त ठिक छ, नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नै असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त, होइन, जागिर जान सक्छ भनेर. हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो हामीले पनि धेरै चाहिँ उ गर्यौँ. ठिक छ, बन्द गर्ने हो भने नयाँ पुरानो सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ, होइन. बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिन सक्नु पर्यो कि त राज्यले. होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन. तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो, होइन. पछि अब सरकारले खोल्यो पनि. अनि यो मानव बेचबिखनको चाहिँ बाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहीँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ. किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला, पुरा हुन्थ्यो उसको. यहाँबाट पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिनु परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त.
2: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
3: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ, होइन, यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ. यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन्? पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन. यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानुनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या. यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ? श्रमिकलाई को टाउकामा पारिँदैछ कि र आर्थिक भारका रूपमा?
2: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
3: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश, होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो त्यो म्यान पावर? चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन? अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ, होइन ब्लकेड छ कि खोलिएको छ कि होइन के हो त लट नम्बर त्यहीँ छ लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ कि खाँदैन कति पुरानो लट नम्बर हो अन्त सरकारको चाहिँ अब श्रमदानको कल सेन्टर लिएर आइएको छ कल सेन्टरकामा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन पहिला आफू पनि जागरूक हुनुपर्छ होइन आफू चाहिँ केही पनि नगर्ने कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्न मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँले अलिक चित्त बुझिरहेको छैन नि यो नम्बर पनि हो है यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ अनि उहाँहरूले फोन गर्नुहुन्छ अनि त्यसपछि कतिपय अवस्था त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भनेर भन्ने लाग्थ्यो तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ किनभने त्यो छ नि त प्रविधि होइन त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यही अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहाँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई
2: हजुर हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढिरहेको छ के कारण होला पछिल्लो समय हुन त अब तपाईँलाई अलिकति बीचमा पनि जोड्नु भएको छ मेरो बुवा अथवा हजुरबुवाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो हामी चाहिँ अलिकति खाडीतिर गयौँ र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलिक विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा
3: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ सोचै त्यही हो अधिकांशको अनि यसैलाई ऊ बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको आर्थिक अवस्था अलिअलि सुध्रिया छ अनि उहाँले अब कति वर्ष बस्ने यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थियौँ भने त कारसार बनिसक्थ्यो होला होइन परिवार पनि लगिसकिन्थ्यो होला कमसेकम साथमै हुन्थ्यो सेटल भइन्थ्यो अनि त्यो सोच लाग्छ अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा बिचरा त्यो 6 महिना घर नपठाइकन होइन आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएको साथीहरू पनि थुप्रै हुनुहुन्छ उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेऱ्यो भने चाहिँ पैसा पुर्याउनु जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोडिदिएँ यो चाहिँ युरोप जानुको मुख्य कारण भनेकै सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्र मान्छेहरूलाई उदियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ
2: अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गर्यौँ अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ विशेष गरी जाने सोच बनाउनु भइरहेको छ उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ
3: जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो कमाई कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सब कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइलागेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश के अरे कुन म्यान पावरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन। यी कुराहरू पनि हाम्रा घर परिवारका सदस्यलाई, म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनु पर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस्, एक नम्बर कुरो। अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा बोर्ड के अरे वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस्, यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्राक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै, होइन त्यहाँ हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित। त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स कि यो इन्टरभ्यूको प्रोसेसको इन्टरभ्यूको बेलामा तपाईँलाई के भनेको थियो त्योसँग मेल खाइराखेको छ कि छैन ती कन्ट्राक्ट पेपरमा लेखिएका कुराहरू, त्यो चाहिँ थाहा पाइराख्नु पर्यो कि एक एक हेर्नु पर्यो। नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्न सक्नु भन्नु पर्यो अनि साइन गर्नु पर्यो। जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा नियम कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ। हामी काम गर्न जाँदैछौँ, त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन होइन, भनेको तलब पाइराखेको छैन, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो। यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो भुलुजत गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन। त्यहीँ छ लेबर कोड छ, अनि हाम्रो एमबेसीहरू छन्, एमबेसीहरूमा गएर यस्तो यस्तो भयो, मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो, होइन प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो। ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ अगाडि कानुनी रूपमा अगाडि बढाउन सक्यो। त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन्, प्रक्रियाहरू छन्, होइन के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो। तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि।
2: हुन्छ महेश्वरजी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unionn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथी हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्ने कोशिस गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाली पनि विदा माग्छु। नमस्कार।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज भोलि र पर्सी केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिवरबाट 250 सुंगुर बंगुर मरे। फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीगुप्ते वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सी पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिसकेको छैन। औषध मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै सड़क विभागले राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी तयारी गरेको छ। विभागले कार्ययोजना बनाएर मुख्य सड़क ठप्प भए तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्ने गरी खाका तयार पारेको हो। मुख्य गरी पृथ्वी राजमार्ग वर्षामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै विशेष पूर्व तयारी कार्ययोजना लागू गरिएको छ। यो राजमार्गको नागडुंगा मुगलिन सड़क खण्ड अहिले विस्तारको क्रममा छ। यो खण्डमा विगतका वर्षभन्दा यसपालि जोखिम उच्च छ। सड़क बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। नागडुंगा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना अर्थात एक्सन प्लान लागू गरिएको सड़क विभागले जनाएको छ। अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो काटेर सड़क खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। राजमार्ग अवरोध भएको अवस्थामा नागडुंगा, बैरेनी, कुरिन्टार र मुगलिन लगायत सम्भावित जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्सकाभेटर, लोडर र टिप्पर तयारी अवस्थामा राखिएका छन्। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्ला को सीमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 6 बजेसम्म 12 घण्टा रातमा र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमेरे भन्ज्याङ क्षेत्रमा हरेक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोङ एक तल्लो छेदोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मानिसहरूलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिचोङ एक सिसुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभयो। नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बाढ़ी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युवा उर आईटी सर्भिलेन्सका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5 लाख धरोटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुना रेग्मीको फार्मका 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुंगाका धनकुमार गुरूङको फार्मका 60 वटा बंगुर 2 हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 का फार्ममा रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षाका उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्ने गर्छ। किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ। अब विदेशको खबर। जर्मनीमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर विश्वकप फुटबलमा अहिले नेदरल्याण्ड्स र मोरक्को बीचको खेल चलिरहेको छ। निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा पुगेको छ र अतिरिक्त समयको पनि पहिलो 15 मिनटमा दुवै टोलीले थप गोल गर्न सकेका छैनन्। यसअघि डच टोलीले अग्रता जोगाउन सकेन। नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गाप्को गोलमा अग्रता बनाएको थियो तर मोरक्कोको लागि खेलको इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काए। फिफा विश्वकप फुटबलमा चार पटकको विश्व विजेता जर्मनी भने पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको खेलमा उपाधि दावेदार जर्मनीको यात्रा अन्तिम 32 रोकियो। पाराग्वेसँगको खेलमा निर्धारित समय र अतिरिक्त समयमा बराबरी एक एक गोल हुँदा खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा पुगेको छ। त्यस्तै गैराती भएको खेलमा ब्राजीलले जापानलाई 2-1 गोलले पराजित गर्दै

0: बंगुरमरे फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा छ जनाको ज्यान गयो तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय एक एक गोलको बराबरी
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला मोबाइल ल्याब सहित 3 वटा छुट्टा छुट्टै टोली परिचालन भई बजार अनुगमन तथा निरीक्षण भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा घुम्ती प्रयोगशाला सहित बजार अनुगमनलाई तीव्र बनाएको हो। होटल तथा रेस्टुरेन्ट अनुगमन टोलीले काठमाडौँ महानगरपालिका 10 बानेश्वरको आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ। सम्बन्धित व्यवसायलाई आवश्यक कागजात सहित 5 दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन पनि दिएको छ। त्यसै गरी दोस्रो टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न तरकारी तथा फलफूलका नमूना संकलन गरी विषादीको अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका 22 वटा विभिन्न प्रकारको ताजा फलफूल तथा तरकारीको प्रतिवेदन खाद्य मापदण्ड अनुकूल रहेको विभागले जनाएको छ। तेस्रो टोलीले भक्तपुरको 2 डेयरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाई तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको जनाएको छ। घुम्ती प्रयोगशाला सहित 3 वटा टोलीले अस्तिदेखि काम थालेका हुन्। भक्तपुरको ताइचिन चिउरा हिजो दही चिउरा खाने दिन असार 15 दिन 40 टन बिक्री भएको छ। काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न शहर र काभ्रेमा हिजो असार 15 लागि चिउरा व्यवसायीले 40 टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभयो। दहीसँग ताइचिन चिउरा स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिन चिउरा नै रोज्ने गर्छन्। भक्तपुरमा झण्डै 25

वटा चिउरा मिलबाट दैनिक 25 टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो। चिउराका लागि चैते धानको साथै चितवन, नुवाकोट, भक्तपुर, काभ्रेबाट सिजन अनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको संघले जनाएको छ। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरले स्तन क्यान्सर भएका महिलालाई कृत्रिम स्तन निशुल्क वितरण गरेको छ। अस्पतालले क्यान्सर भएर स्तन काटेर फाल्नु परेकालाई कृत्रिम स्तन उपलब्ध गराएको हो। क्यान्सरका कारण एउटा मात्र स्तन काटेर फ्याँकेका महिलालाई दुईवटा र दुईवटै स्तन काटेर फ्याँकेका महिलालाई चारवटाको दरमा निशुल्क कृत्रिम स्तन वितरण गरिएको हो। रोटरी इनर विल क्लब अफ बुद्धनगरको क्यान्सर सर्भाइभर ग्रुप प्रोजेक्ट 2026 को सहयोगमा 100 कृत्रिम स्तन अस्पताल निर्देशक स्वरूपा श्रेष्ठले वितरण गर्नुभएको हो। क्यान्सर सर्भाइभर ग्रुप प्रोजेक्टका अनुसार इनर हुल क्लबले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका साथै भक्तपुर क्यान्सर र भरतपुर क्यान्सर अस्पतालमा पनि 100 कृत्रिम स्तन प्रदान गरेको छ। काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बल अन्तर्गत नमस्ते सेवा अभियान शुरू गरेको छ। महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम नमस्ते सेवा अभियान हिजो बसन्तपुरबाट शुरू भएको हो। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानून कार्यान्वयनमा कड़ा बन्न निर्देशन दिनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राख्नुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँ उपत्यकामा 3 छुट्टा छुट्टै टोली परिचालन गरी बजार अनुगमन, घुम्ती प्रयोगशाला सहित निरीक्षण। र भक्तपुरको ताइचिन चिउरा हिजो एकै दिन 40 टन बिक्री। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-5020-209।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रम्जुङमै एक मात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665524973, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665204019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका साथ पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेमी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलनचो।
11: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस बेसीसर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना। भेषर चामेर मध्यपाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोर्खामा अफ्रिकन स्वाइन फिभरबाट 250 बंगुर मरे र भेषर दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी दुई दिन तालिम सम्पन्न।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
3: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
4: नेपाली कथानक चलचित्र आयम जित बहादुर।
5: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
6: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
4: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: मर्चंग एफएम
7: 95 मेगाहर्ज।
8: अब समाचार विस्तारमा। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आधी खुप्टी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सी पनि पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणको अनुसार अबका केही दिनमा अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान, बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइनमा नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औषध नीति भन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचना गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। लमजुङको देशर चामे र मध्य पहाड़ी लोकमार्ग आजदेखि रातमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रकालीन समयमा बेसर चामी सड़क र मध्य पहाड़ी लोकमार्ग गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसून जन्य विपदबाट हुन सक्ने सम्भावित जघन्य जनधनको क्षतिलाई न्यूनीकरण गर्न असर मसान्तसम्म त्यहाँ आवश्यक भएको अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बेसर चामी सड़कको बेसरबाट मरङ जिल्लाको सिमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म 12 रातमा घण्टा र पुष्पलाल मध्यपहाड़ी लोकमार्गको सुन्दर बजार भोयटार सड़क खण्डको बिमिरे भन्स्याङ क्षेत्रमा प्रत्येक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। बेसरबाट मनाङको सिमाना म्यादी खोलामा 35 किलोमिटर पर्छ भने बेसरबाट चामी मनाङसम्म 65 किलोमिटर दूरी छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञान केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्ममा 80 र जुना रेग्मीको फार्ममा 10 बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्ममा 60 बंगुर 2 हप्ताको अवधिमा मरेको उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्ममा सुंगुर बुंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 सहित लखन गाउँपालिका 7 का फार्ममा रहेका सुंगुर बुंगुर स्वाइन फिभर अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षा उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्न सक्छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुर जो आउने खाना छोड्ने शरीरमा धब्बा वा दाग देखिने हुन्छन्।

लमजुङमा धान दिवसको अवसरमा ओखले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीनजना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। रायनस नगरपालिका एकका व्यावसायिक तरकारी कृषक टेक बहादुर गुरूङ, रायनस नगरपालिका आठका फलफूल कृषक कृष्णमान श्रेष्ठ तथा विश्व नगरपालिका दशका पशुपालक कृषक दिनेश गुरूङलाई जनाई 10,000 रूपियाँ दोसला र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो। कार्यक्रमका अध्यक्ष तथा कृषि विकास कार्यालयका प्रमुख सिडेलले जिल्लामा जलवायु मैत्री कृषि प्रविधिको विस्तार उत्पादन वृद्धि तथा किसानको आय स्तर उकास्न कार्यालयले विभिन्न कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो। वहाँले कृषि क्षेत्र र व्यवसायको आधुनिक र प्रतिस्पर्धी बनाउन किसानसँग सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो। सोही अवसरमा कृषि क्षेत्रमा कार्यक्रमको संचालन कृषि प्रचार प्रसार अधिकृत सरोज थापाले गर्नुभएको थियो। कार्यक्रममा कृषि क्षेत्रमा सम्बन्धित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, कृषक तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। लमजुङमा मादक पदार्थ सेवन मापसे गरी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आरोपमा दुईजना चालकको सवारी चालक अनुमति पत्र लाइसेन्स निलम्बन भएको छ। जिल्ला ट्राफिक प्रहरीको सिफारिश अनुसार यातायात व्यवस्था विभाग कास्कीले दुईजनाको लाइसेन्स निलम्बन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले विभिन्न समयमा सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मापसे गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निलम्बनका लागि सिफारिश गरेको हो। जिल्लाबाट हालसम्म मापसे कृषि सम्बन्धी कसुरमा 8 चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश भएकोमा 2 लाइसेन्स निलम्बन भइसकेको छ। अन्य 6 लाइसेन्स निलम्बन प्रक्रियामा रहेको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ नायब उपरीक्षक गौतम खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सिफारिश गरिएका चालकहरूको विवरण सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाएको जनाएको छ। सवारी चालक अनुमति पत्र लिएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पत्रचार गर्नुपर्ने कानूनी प्रावधान अनुसार फरक फरक जिल्लामा सिफारिश गर्नु परेको ट्राफिक प्रहरी प्रमुख खत्रीको भनाइ छ। ट्राफिक प्रहरी लमजुङले सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय कास्की, तनहुँ, बागलुङ, काठमाडौँ र वीरगंजमा पत्रचार गरेको थियो। तीमध्ये हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै निलम्बन सम्बन्धी जवाब प्राप्त भएको र अन्य कार्यालयहरूबाट पनि जवाब आउन बाँकी रहेको विद्यालयले जनाएको छ। विशेष गरी सार्वजनिक सवारी साधन चालकहरूले मापसे गरी सवारी साधन सञ्चालन गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधि विरूद्ध कडा निगरानी र कार्यवाही

चलाउने चालक मापसी कार्यवाहीमा परेमा पहिलो पटकमै लाइसेन्स निलम्बनका लागि सिफारिश गरिने व्यवस्था छ। यस बाहेक एउटै प्रकृतिको कसुरमा पाँच पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको हकमा पनि लाइसेन्स निलम्बनका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले सड़क सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न मापसी विरूद्धका अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्दा मादक पदार्थ सेवन गरेर कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखा र तत्कालीन जिल्ला विकास समिति जीविसाको सहकार्यमा स्थापना भएको विकास पत्रकारिता पुरस्कार लमजुङका दुईजना क्रियाशील पत्रकारलाई प्रदान गरिनु भएको छ। विकास पत्रकारिता पुरस्कार 2081 शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी र 2082 रेडियो मर्सिङका निर्देशक मीना गुरूङलाई प्रदान गरिनु भएको हो। पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। पत्रकारिता क्षेत्रमा दुई दशकदेखि क्रियाशील शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी नेपाल टेलिभिजन र लक्ष्मीनारायण मीडिया हाउसमा कार्यरत रहनु भएको छ भने मीना गुरूङ निरन्तर रूपमा रेडियो मर्सिङदीमा क्रियाशील रहे निर्देशकको जिम्मेवारीमा रहनु भएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको यही असार 17 गते आयोजना हुने जिल्ला शाखाको साधारण सभामा दुवै सेनालाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिने जिल्ला शाखा अध्यक्ष पौडेलले जानकारी दिनुभयो। विकास पत्रकारिता पुरस्कार पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आए पनि गत वर्ष रोकिएकोले यो वर्ष 81-82 सँगै प्रदान गर्न लागि हो। पेसा नगरपालिका दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको सहयोगमा आयोजित तालिममा वडा नम्बर 2 22 महिलाहरूको सहभागिता रहेको थियो। तालिममा पेसा नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक नवीन प्रसाद उपाध्यायले व्यावसायिक बाख्रा पालन उन्नत जातको छनौट खोर व्यवस्थापन सन्तुलित आहार हरियो घाँस उत्पादन रोगको पहिचान तथा रोकथाम खोप तथा औषधि व्यवस्थापन प्रजनन व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक प्रविधिका बारेमा सहजीकरण गर्नुभएको थियो। तालिमका सहभागीहरूले बाख्रा पालनलाई आय आर्जनको भरपर्दो माध्यमको रूपमा विकास गर्न आवश्यक ज्ञान सिप हासिल गरेको बताएका छन्। आरसीडीसीका बजार संयोजक दुर्गाप्रसाद ढुङ्गानाले ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण स्वरोजगार प्रवर्धन तथा व्यवसाय पशुपालन मार्फत आय स्तर वृद्धि गर्न उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी उत्पादन र आमदानी बढ़ाउन सहभागीलाई आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि पशुपालक किसान तथा सरकारवालाहरूको समेत सहभागिता रहेको थियो। बिरसा नगरपालिका आर अस्पताल लाइन निवासी समाजसेवी नेत्रबहादुर गुरूङले आफ्ना स्वर्गीय पिता हुन् बहादुर गुरूङको पितृ स्मरणमा सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा विशेष भोजन सेवा तथा आर्थिक सहयोग प्रदान गर्नुभएको छ। स्वर्गीय पिता हुन् बहादुर गुरूङको आत्माको चिर शान्तिको कामना गर्दै नेत्रबहादुर गुरूङ उहाँकी धर्मपत्नी रामकाली गुरूङ बहिनी डिलकुमारी गुरूङ ज्वाई काशी प्रसाद गुरूङ तथा भाई युक्ता गुरूङको उपस्थितिमा सोमबार सेवा आश्रममा आश्रितहरूका लागि विशेष भोजन सेवासँगै फलफूल वितरण गरिएको आश्रमको प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। भोजन सेवा र अन्य व्यवस्थापनका लागि नेत्रबहादुर गुरूङ परिवारले सर्वोदय सेवा आश्रमलाई नगद 40,000 आर्थिक सहयोग समेत प्रदान गरेको आश्रमले जनाएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात गर्दै गरिएको यस सहयोगले सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिहरूलाई प्रत्यक्ष राहत पुगेको छ। पितृ स्मरणलाई समाज सेवासँग जोड्दै गरिएको यस्तो कार्य अनुकरणीय रहेको आश्रमले जनाएको छ। सर्वोदय सेवा आश्रम धर्मनाथ धामले गुरूङ परिवारलाई आभार व्यक्त गर्दै स्वर्गीय हुम बहादुर गुरूङको आत्माको चिरशान्तिको कामना गरेको छ। लमजुङको दुर्दी गाउँपालिका चार पुतली फाँटमा 23 राष्ट्रिय धान दिवस उत्सवको साथ मनाएको थियो। जलवायु मैत्री प्रविधि धान आत्मनिर्भरता र समृद्धि भनी नाराका साथ आयोजित कार्यक्रममा बाघ
बाजो गाजो र रयाली सहित किसान जनप्रतिनिधि कर्मचारी शिक्षक शिक्षिका तथा विद्यार्थीहरू खेतमा पुगेका थिए। सहभागीहरूले सामूहिक रूपमा धान रोपेर दिवस मनाउँदै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए। रोदी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्रे, लेखा अधिकृत दार चन्द्र ढकाल, जनप्रतिनिधि कर्मचारी, चैतन्य द्वै माध्यमिक विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको

0: कार्यक्रममा उत्पादन वृद्धि जलवायु परिवर्तन अनुकूल खेती प्रणालीको प्रवर्धन तथा खाद्य आत्मनिर्भरताका विषयमा विशेष जोड़ दिएको थियो। खेतमै काम गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार भएको आधुनिक र जलवायु मैत्री प्रविधिको प्रयोग मार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। वहाँले कृषकलाई उत्पादनमुखी बनाउन स्थानीय सरकारले आवश्यक सहयोग र प्रोत्साहन कार्यक्रमका लागि निरन्तरता दिइरहेको बताउनुभयो। त्यसै गरी प्रमुख प्रशासक अधिकृत हेमराज काफ्लेले धान दिवसले कृषि पेशाप्रति सम्मान बढ़ाउनका साथै युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वहाँले स्थानीय उत्पादन बढ़ाएर खाद्य आत्मनिर्भरता हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज भोलि र पर्सी केही ठाउँमा मुसालधारे वर्षाको सम्भावना। बेसर चामी र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोर्खामा अफ्रिकन स्वाइन फिभरबाट 250 सुंगुर बुंगुर मरे र वैशाख दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न। बिहान 10 बजेको नर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: आया मरे नि आमा, आया नि
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98498694, 98450680।
6: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a
1: extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
5: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
6: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9845067272।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: Zirconia
1: Extreme Energy Drink.
2: मर्सेन्डी समय
3: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ?

संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058।

0: Thank you very much.
1: Thank you.
2: के तपाईं निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: राम्रो नाम
1: बहादुर जित बहादुर
2: नेपाली कथानक चलचित्र आई एम जित बहादुर
0: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछु
2: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130909532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: मैया देवी कन्या कलेज को स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विश्वविद्यालय अनुदान आयोग QAA प्राप्त इस क्षेत्रक उत्कृष्ट कलेज मैयादेवी कन्या कलेज में स्नातक तह बीबीएस र बीए प्रथम वर्ष में बिहानी सत्र को लागि भर्ना खुले को जानकारी गराइन्छ।
0: कलेज का विशेषता पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टीमीडिया ई लाइब्रेरी तथा पुस्तकालय को सुविधा
0: छात्रवृत्ति को व्यवस्था
1: अंग्रेजी र नेपाली माध्यम दुबई में पठन पाठन गराइने।
0: थप जानकारी को लागि प्रिंसिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन संपर्क नंबर 0656-93-495।
2: घर घर अनि गृहिणी को साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाह को साझेदार हामी बन्ने छौ। तपाईको शहर सुन्दर बजार में विशेषज्ञ सहित तपाईकी सेवा में HDCS नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पताल में उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिशियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दंत रोग संबंधी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
6: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन। नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
9: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
7: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
9: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
7: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
10: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 98400506637, 97694888777।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
1: बाफ्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो पानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी।

0: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मत।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
11: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाई पनि त्यही जानुहोस् न।
12: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
13: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
14: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
15: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
14: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
16: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
14: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
17: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
18: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
17: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुस् है सँगै जाने नि
18: ल भइहाल्छ नि नानी
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
19: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
2: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
20: मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845560780
4: बैंकिङ खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया बैंक दे नील पर्दिमो न्यो तानी सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
7: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
8: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: यो मोबाइलले पनि तनावै दियो भन्या
9: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
12: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
13: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
15: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
16: नेपाल सरकार विज्ञापन हो
17: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
18: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
17: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
18: सुवर्ण अवसर।
19: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
20: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
19: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46257 र 98400-67787।

0: watch more, log on to www.erosnow.com.
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
2: मोबाइल 97460-00454
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
5: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिक नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841-92406 र 9816-74372
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
5: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ एक डुम्रे बेसी सहर चामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ जिल्ला प्रशासन कार्यालय लमजुङ
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
8: अब जापान ट्राई होइन स्योर गरौं
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
9: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
9: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 9856-602-299
3: के तपाईलाई
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्संगदी कल टाइममा। कार्यक्रम प्रस्तुता म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी मंगलबार बसाईमा छौं। मंगलबार बसाईमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ भने यति बेला आजको पहिलो कलर जोड़िसक्नु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर, म फ्री तरफबाट धनराज।
0: ओहो, तरफबाट धनराज बोल्दै हुनुहुन्छ है?
1: हजुर,
0: सन्चै हुनुहुन्छ धनराजी?
1: एकदम। हजुर, हजुरलाई कस्तो छ?
0: हजुर, म पनि एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ आज?
1: ए, म जंगलमा भैँसी चराउँदै।
0: भैँसी चराउँदै हुनुहुन्छ है?
1: हजुर।
0: को को हुनुहुन्छ, साथीहरू हुनुहुन्छ कि हुनुहुन्न?
1: नै, म एक्लै हो, भैँसी छ साथी।
0: साथी चाहिँ भैँसी हुनुहुन्छ है? अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुशी लाग्यो। आजको बसाईको बारेमा धनराजजीलाई कतिको जानकारी छ? धनराजजी
1: खै धेरै भयो हजुर बोल्न छोडेको छ, तर आज लोकदोहोरी कस्तो हजुर?
0: हजुर, एकदमै आज लोकदोहोरीको पालो रहेको छ है?
1: हजुर,
0: हुन्छ, यहाँले सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ।

0: ओहो धनराजजी सुरुमै कति मिठो गीत गाउनुभयो है धन्यवाद छ यहाँलाई यति मिठो प्रस्तुतिको लागि र धनराजजीले धेरै पछि जोडिनु भएको छ धेरै महिना पछि जोडिनु भएको छ आजको बसाईबाट ककसलाई सम्झना छोड्न चाहनुहुन्छ
1: पहिलो प्रश्न त हजुरलाई
0: धन्यवाद
1: अनि भित्र को हुनुहुन्छ
0: भित्र सबैजना हुनुहुन्छ रेडियो परिवार
1: हजुर त्यहाँ भित्र भएको दिदीहरू भाइ दिदी बहिनीहरूलाई सबैलाई
0: बेला बेलामा जोइन हुन्छ अनि कार्यक्रम सुन्नुहुन्छ सधैँ सुन्नुहुन्छ फोन चाहिँ अब अहिले कामको चटारो छ कहिले कस्तो चाहिँ गर्नुहुन्न नत्र रेगुलर रूपमा नै गरिराख्नु भएको छ
1: अनि यहाँ के अरे यहाँ माथि प्रेमी गाउँको आइत श्री दिदीलाई
0: हजुर
1: त्यहाँनिर भन्दाखेरि अब म
0: हेलो हजुर भर्खरै मात्रै आजको पहिलो कलर धनराज जोडिनु भएको थियो उहाँको टेक्निकल कारणले गर्दाखेरि फोन काटिएको छ यदि सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ एकदमै मिठो गीतको साथै सम्पूर्ण साथीहरूलाई एकदमै सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर मिस यु स्वर्णिमजी मिडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ नमस्ते म भोजपुरबाट मिडिया प्रेमी राई अनिसा अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेण्ड्स फ्रम फ्रेण्ड्स भनेर सम्झिनु भएको छ र सम्पूर्ण साथीको नाम लिएर उहाँको मम्मीलाई चाहिँ एकदमै विशेष सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ एकदमै धेरै धन्यवाद दिन चाहन्छु अनिसाजी फोन पनि गर्न सक्नुहुनेछ भोजपुरको वेदरको बारेमा पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ र कार्यक्रममा हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर र प्रशस्त पानी पिउन चाहिँ नबिर्सिनुहोला तपाईँ काममा व्यस्त हुनुभए तापनि पानी पिउन चाहिँ यहाँले नबिर्सिनुहोला भन्न चाहन्छु र अभागी सिर्जनाजीले लेख्नु भएको छ हेलो सरी यति बेला उहाँको कमेन्ट हामी एकैछिन होल्डमा राख्नेछ कोही साथी हुनुहुन्छ फोनमा हेलो नमस्ते
2: नमस्ते मेरो प्यारो बहिनी
0: नमस्ते सुनिताजी सन्चै हुनुहुन्छ हजुर म पनि एकदमै धेरै सन्चै छु अनि सुनिताजी के गर्दै हुनुहुन्छ हो प्रोग्राम सुन्दै हुनुहुन्छ है आज त अलिकति शीतल शीतल पनि छ हिजो अस्तिको तुलनामा है
2: हजुर बिहान पानी परेको थियो
0: हजुर अनि सुनिताजीले आज फोन गर्नुभएको छ एकदमै धेरै खुसी लाग्यो लगातार हिजो पनि गर्नुभएको थियो आज पनि गर्नुभएको छ एकदम खुसी लाग्यो है सुनिताजी माया यसरी नै बढिरहनेछ उसो भए त अनि सुनिताजी आजको बसाईको बारेमा कतिको जानकारी छ यहाँलाई हुन्छ उसो भए सुरिलो भाका सुरु गर्न सक्नुहुनेछ
2: आँधी खोलामा आँधी खोलामा ल्याइदिउँ खुसी फिर्ने झोलामा ल्याइदिउँ खुसी फिर्ने झोलामा त्यति नै है
0: ओहो कति मिठो गीत तर एकदमै छोटो भयो अब अर्को बसाईमा पक्कै पनि अलिकति लामो चाहिँ गाइदिनु होला है सुनिताजी
2: हजुरसँग यसो जोडिनुको लागि मात्रै बोलेको फेरि कार्यक्रममा एसेन्डेन्टको पालन गर्नु पर्यो
0: हजुर
2: यसो के अरे गाउन जाँदैन त्यतिकै यसो मिलाइदियो नि हजुरको लागि
0: हजुर एकदमै धेरै खुसी लाग्यो मिठो भाका गाउनु भएको छ मेरो लागि नै भनेर है अब कसले सम्झिन चाहनुहुन्छ सुनिताजी
2: सर्वप्रथम त प्यारी हजुरलाई
0: हजुर धन्यवाद
2: फोन उठाउने प्यारो बहिनीलाई
0: हजुर
2: अनि मलाई चिन्ने नचिन्ने सम्पूर्ण दाजुभाइ दिदी बहिनीलाई भन्दै छुट्टिन्छु बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई
2: बाई बाई
0: हजुर भर्खरै मात्र सुनिताजी जोडिनु भएको थियो आजको बसाईमा उहाँले एकदमै मिठो भाका गाउनु भएको छ र सम्पूर्ण साथीले सम्झिँदै विदा भइसक्नु भएको छ यसरी नै कार्यक्रममा नियमित रूपमा जोडिनुहोला भन्न चाहन्छु सुनिताजी र अरू जति पनि साथीले कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले फोन गर्न सक्नुहुनेछ आज मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ र 0663520020 तपाईँले फोन गर्नुपर्ने हुन्छ कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ र कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको ठाउँमा मौसम कस्तो छ र कसलाई सम्झिन चाहनुहुन्छ यो कुराहरू चाहिँ तपाईँले लेखेर पठाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हामी उहाँसँग कुराकानी गर्छौं तपाईँले पनि ट्राई गर्दै गर्नुहोला फोन हेलो नमस्ते
3: नमस्कार आज को बोल्दै हुनुहुन्छ म त रेडियो सुन्नु पाएन
0: हजुर नमस्कार
3: नमस्कार चिन्नु भएन मलाई
0: हजुर शङ्करजी
3: हजुर म त बिराई भएर भगवान्तिर छु अहिले त
0: हो यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु है शङ्करजी
3: नगर्दा अनि यसो बसी बिगार यसो फोन गरौँ भनेर
0: आज कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छैन है भनेपछि यहाँले
3: हजुर सुन्न पाएन
0: हो म लक्ष्मी बोलिरहेको छु है शङ्करजी
3: हजुर
0: यहाँले चाहिँ शीघ्र स्वास्थ्य लाभको फेरि पनि एकदमै धेरै कामना गर्न चाहन्छु छिटो भन्दा छिटो निको हुनुहोला है हजुर राम्रोसँग चेकअप गराउनुहोला अनि बिरामी हुँदा पनि कार्यक्रम सम्झिएर कार्यक्रममा जोडिनु भएको छ यहाँले आजको नियम चाहिँ पालना गर्न सक्नुहुन्छ कि सक्नुहुन्न शङ्करजी हजुर हो यहाँलाई अप्ठ्यारो हुन्छ भने चाहिँ आजको लागि चाहिँ कम्पलसरी छैन हजुर हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ त शङ्करजी
3: सर्वप्रथम त दिदी बहिनीलाई तपाईँलाई मेरो साथीहरू भन्नु पर्छ त गाउँसरको सुषमा दिदी आइतासिरी दिदी मुना बहिनी कृष्ण लामा सरस्वती बहिनी अनि देव घले अनि त्यसरी गरी उहाँको श्रीमतीलाई अनि श्यामप्रसाद दादालाई राम पाण्डे भाइलाई देव गौरीलाई एम सारु मगरलाई केकु छेत्रीलाई लक्ष्मी प्रसाद मिश्रलाई पाहुँदै बढाउने उहाँलाई अनि नाम छुटेको साथीहरूलाई नि बिर्सेको छैन है भन्नु पाएँ भन्दै बिरा भन्छ हस्त बोल्ने
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र जोड

0: हजुर म पनि एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी?
1: के गर्नु हजुरको बोली सुन्नलाई सस्तर हुँदै बस्तु गोठालो हुँदैछु।
0: ओहो, अनि साथीहरू चाहिँ हुनुहुन्छ कि हुनुहुन्न?
1: आज चाहिँ हुनुहुन्न कोही पनि।
0: आज हुनुहुन्न है?
1: हजुर,
0: पिर नगर्नु होला, हामी छौँ तपाईँको साथमा।
1: आस्था कति, त्यही त साथी खोज्दै कल गरेको नि त।
0: हजुर हो नि, एकदमै। अनि आज हिजो अस्तिको तुलनामा अलिकति मौसम अलिकति गर्मी चाहिँ कम छ, फेरि गर्मी कम छ भनिरहँदाखेरि यहाँले पानी पिउन त छोड्नु भएको छैन नि?
1: छोड्ने कुरै हुनु नि, पानी त मेरो त जीवन साथी हो।
0: हजुर, पानी चाहिँ पिउनु होला, एकै पटकमा धेरै पनि नपिउनु होला, समय समयमा पर्याप्त मात्रामा पुग्ने गरी दिउँसोभरमा 2 लिटर भन्दा कम पानी चाहिँ पिउने गर्नु हुँदैन, 2 लिटर भन्दा जति सक्दो धेरै नै पिउनु होला है। अनि श्यामजी कार्यक्रममा जोडिनु भएको छ, गत हप्ता एकदमै मिठो गीत गाउनु भएको थियो, यो पालि पनि गाउनु पर्छ है त?
1: होइन, आज त म त यसो जोर लाएर, अनि अब कोही नि साथीहरू भएन नि हाम्रो, अब सबभन्दा हाम्रो साथी भनेको हाम्रो मर्सेन्जी एफएम हो
0: हजुर,
1: भनेर म त कल गरिहालेको, बोली सुन्नु मन लाग्यो।
0: हजुर, यहाँले चाहिँ यहाँले थोरै भने पनि गाउनु पर्छ है त श्यामजी?
1: म त धेरै गाउँछु नि त फेरि।
0: हजुर हुन्छ, धेरै गाउनु भयो भने अझै राम्रो।
1: होइन, त्यो एउटा हाँसो मात्रै हो।
0: हजुर,
1: स्वर छैन, भङ्गित छैन, के गर्नु र,
0: अलिकति भने पनि गाउनुहोस् न, नियमको पालना गर्नु पर्यो नि।
1: ल हुन्छ नि त, सुरु गरे है।
0: हस् हुन्छ।
1: आन्टी खोलामा के ल्याइदेऊ, आन्टी खोलामा के ल्याइदेऊ, कोसेली झर्नी भेलामा, आन्टी खोलामा के ल्याइदेऊ, कोसेली के अरे झोलामा भिर्नी झोलामा। यी बिग्रिहाल्यो नि, मेरो त आएन है।
0: ओहो, दिनदिनै गाउनु भयो भने यो बिग्रेको कुरा चाहिँ मजाले सुन्छ। आधी खोलामा, आधी खोलामा के ल्याइदिन्छु, के ल्याइदिउँ कसैले भिर्नी झोलामा,
1: के ल्याइदिनु त नि। अब मर्सेन्जी एफएममा आउँदाखेरि झोर्नी जिल्ला,
0: अब मर्सेन्जी एफएममा आउनुभयो भने, अब हजुरहरू आउनुभयो भने त केही पनि कसैले चाहिँदैन, हजुरहरू उपस्थित हुनु नै कसैले हो नि हाम्रो लागि।
1: होइन के नि के, अब त्यो मुख मात्रै उ गरेर भएन भने हात पनि अलिक अगाडि बढाउनु पर्छ नि त, होइन र?
0: हजुर हजुर, मिठो गीत गाउनु भएको छ श्यामजी है, यहाँलाई एकदमै धेरै धन्यवाद छ। यो गीतसँगै आजको विषयबाट तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्झिनु पर्दा त यति मिठो बोली गर्नुहुन्छ हजुरलाई,
0: हजुर धन्यवाद।
1: त्यसै गरी हाम्रो मुस्कराई र नि हाँसिलो मोर मुस्कानबाट बोलिरहनुहुन्छ हाम्रो डिल्लू बहिनीलाई र मर्सेन्टी होल टिमलाई र साथीहरू जति हुनुहुन्छ मेरो साथीहरू कसैलाई पनि बिर्सेको छैन है, सम्झिँदै बिदा हुन्छु अघि पछि आउने सबै साथीहरूलाई भन्दै बिदा हुन्छु।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, उहाँले आजको बसाइमा छोटो मिठो गीत गाउनु भएको छ भने सम्पूर्ण साथीहरूलाई बिर्सेको छैन सम्झेको छु भनेर चाहिँ उहाँ आजको बसाइबाट छुटिसक्नु भएको छ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोशीले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। अभागी सृजनाजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा धनकुटा हाल कुवेत सयपत्री मीडिया गुरू डियर काजी आयुष सहशंकर मिठो माया धेरै सम्झना साथीहरू सम्झिनु पर्दा कमला वनेम लिम्बू सन्देश गुरूङ चामलिङ जुनिता राई निर्दोष छायम अमृत कुरुम्बाङ निशान योङहाङ अन्डम्बर लामिसाने गुरूङ छात्र याम्भू ढकाल धर्मराज साबिहाङ साइलेन देवान सारू वानेम लिम्बू लगायत सम्पूर्ण घर परिवारमा मिठो माया धेरै सम्झना आई मिस यू अल माई फ्यामिली एण्ड फ्रेण्ड भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु सिर्जनाजी। र इतराम चौधरीजीले लेख्नु भएको छ, नमस्ते, म इतराम चौधरी इटहरी 10 सुन्दैछु। साथी सम्झिनु पर्दा सागर पुमा राई राजखले मगर दिनेश चौधरी गगन तेराथुमे विवश कुलुङ पृथक शम्भु कटुवाल एलिसा लिम्बू सुङ्लिमा चौधरी कला लिम्बू हरपल रोशनी प्रतिमा स्पर्शी अस्मिता बान्तवा राई मन कुमारी कान्छी कुलुङ जुनु लामा कल्पना साम्पाङ लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउँदै विदा भए ल भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ इतारामजी। फोन पनि गर्नुहुन्थ्यो, आजकल चाहिँ बिर्सिनु भएको छ। सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ हामीलाई 0665200020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै चितवनबाट सम्झना सबैमा भन्नुभएको छ। नमस्कार, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहकता लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, एकदमै धेरै सम्झना छ यहाँलाई पनि। कार्यक्रममा नेपाल आउनु भएको बेला पक्कै पनि फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसो नगरपालिका 8 मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ। र हामी यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौ। तपाईँको सामु मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: तिम्रो नाम?
1: बहादुर, जित बहादुर।
2: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
0: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
3: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउने।
2: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97 4 97 38 798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: नसा, स्नायु, मानसिक तथा झारे रोग बिरामीहरूका लागि सुवर्ण अवसर।
7: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, झारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, झारे रोग फएमा
7: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
6: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
7: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
0: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694888777।
0: सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या, सहायक स्तर लेखापल 1 जना, दरखास्त दस्तुर ₹1000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेख वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म, सम्पर्क मिति 2083 साल असार 21 गते, परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगत्मक, तलब स्केल आपसी सहमतिमा हुने, आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665520073 र 0665520104।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर, र यति बेला हामीसँग कोही साथी जोड़ सक्नु भएको छ। हेलो नमस्ते। हेलो नमस्ते। हेलो नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: म यता हिलेटसरबाट कुमराज तामाङ। हजुर,
0: कुमराजी बोल्दै हुनुहुन्छ है? सन्चै हुनुहुन्छ कुमराजी?
1: हजुर सन्चै छ भनौँ अब।
0: अनि के गर्दै हुनुहुन्छ कुमराजी?
1: के हुने अब, त्यस्तै हो म्याडमजी, अब
0: बसिरहनु भएको छ है? अनि हिलेटसरको अहिलेको वेदर कस्तो छ कुमराजी? अनि कुमराजी, आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन? हुन्छ, हामी जानकारी गराउनेछौ। आज लोकगीत गाउने पालो रहेको छ है त, लोकगीत गाउनु पर्ने हुन्छ आज तपाईँले। कस्तो गीत गाउन आउँछ त कुमराजी?
1: भन्नाले म्याम, अब गीत गाउन खासै आउँदैन म।
0: हुन्छ, अर्को बसाई आगामी बसाईहरूमा चाहिँ पक्कै पनि गाउनु होला। आज चाहिँ पहिलोचोटि धेरै समयपछि जोडिनु भएको, बसाईको बारेमा पनि जानकारी नभएको कारणले गर्दाखेरि चाहिँ आज एकचोटिको लागि छुट भयो है त।
1: होइन, यसो गरौँ न त, एउटा अब
0: हजुर, हुन्छ हजुर, हुन्छ गाउनुहोस् त।
1: कसरी गाउनु त खै

फुल चरणों में ईश्वर भजे।

0: लागि बाँचिरहेछु। हजुर यति नै। हजुर
1: ओहो, निकै मिठो गीत गाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद छ कुमराजी।
0: गीत पनि मिठो हुन्छ र म्याम।
1: हजुर, हामीलाई त मिठै लाग्यो, एकदमै राम्रो गाउनु भएको छ। कसलाई सम्झिन चाहनुहुन्छ कुमराजी?
0: सर्वप्रथम भन्नु पर्दाखेरि मेरो आमालाई, सबभन्दा पहिले मेरो आमालाई, मम्मीलाई।
1: हजुर।
0: अनि दोस्रो मेरो दिदीहरू, मेरो चारवटा दिदीहरूलाई, मेरो साइली दिदी, ठुल दिदी, अनि कान्छी दिदी, अनि माइली दिदी, सबैलाई।
1: हजुर।
0: अनि भेनाहरूलाई पनि सम्झिन्छ आयो। अनि त्यो पछि मेरो पछि पछि यो अघि पछि आउने सबैलाई, अनि मर्सिङ्गी टिम होल युनिटलाई पुरै।
1: हजुर, हुन्छ,
0: यही गीत बजाइदिनु न म्याडम है।
1: हजुर, हामी सकेसम्म ट्राई गर्छौँ है।
0: हजुर, म यता एफएम अन गरेर म सुन्छु त, हजुरले बजाइदिनुहुन्छ कि?
1: हजुर, हुन्छ,
0: म यता एफएम अन गरेर म सुनिदिन्छु त।
1: हजुर, हुन्छ, नमस्ते।
0: हजुर नमस्ते। हजुर, बाई बाई।
1: बाई बाई। हजुर, हिले टक्सारबाट हुनुहुन्थ्यो कुमराजी। उहाँले आजको विषयमा गीतसँगै सम्पूर्ण उहाँको घर परिवार र रेडियो मर्सिङ्गको होल युनिटलाई सम्झिँदै विदा भइसक्नु भएको छ। तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ। र धर्मराजजीले लेख्नु भएको छ, नमस्ते कार्यक्रम प्रस्तुतज्यू, म ढकाल धर्मराज वीरता मोड झापाघर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा, आज असार 16 गते जन्मदिन मनाउनु हुने इटहरी सुनसरीमा हुने मेरो साली नानी सीता भण्डारी आचार्य, काठमाडौँ निवासी मीडिया प्रेमी बाहिनी मेनुको श्रेष्ठा र भोजपुरका मीडिया प्रेमी साथी एक्सन विराज राईलाई जन्मदिनको शुभकामना भन्दै, मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भनेर छुट्नु भएको छ। धर्मजीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, आरामको कामनाका साथ सुन्दैछु म तनहुबाट। पानी परेकोले मौसम केही हल्का शीतल छ, आज र भोलि ठूलो वर्षा र अझै केही दिन भारी वर्षा हुने न्यूज आएको छ। सबै आफ्नो ठाउँमा सतर्क रहनुहोला। आफ्नो आज अब बस्ने मिठो भागबाट हजुरलाई र सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। हजुर, गुड आफ्टरनून, यहाँले चाहिँ गुड मर्निङ लेख्नु भएको छ। हामी एकदमै आराम छौं, यहाँलाई पनि आरामको शुभकामना भन्न चाहन्छु र एकदमै कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ है टेकुजी। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, जीवन फूल जस्तै हो, आज फुल्छ भोलि ओइलाउँछ, सुगन्ध बाँड्दै हाँस्न सिकाउँछ, काँडा बीज पनि मुस्कुराउन सिकाउँछ, सुख दुःखका मौसम बदलिरहन्छ तर आशाको रंग कहिले मेटिँदैन, जबसम्म जीवन छ प्रेम दया र मुस्कानको सुगन्ध फैलाउँदै बाँचौं। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवेन किशोर अन्जान हाल दोह कतारबाट। एकदमै राम्रो तरिकाले कमेन्ट लेख्नु भएको छ, नयाँ नयाँ तरिकाले लेख्नुहुन्छ, कमेन्ट पढ्दाखेरि पनि एकदमै छुट्टै किसिमको रोचक मजा आउँछ। यसरी नै कार्यक्रममा जोडिनुहोला, सम्पूर्ण साथीहरूलाई यसरी नै सम्झिनुहोला भन्न चाहन्छु। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्ते एण्ड सांगीतिक अभिवादन, म पाँचथर हिलेहाङ सात घर भई हाल फिदिम 4W शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्, जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटी, मनिषा शेर्पा, गगन तेराथुमे, सुमी लिम्बू, सञ्चमाया केरूङ, तारा शंकर, विनीता दहाल सुवेदी, मनमाया तिमिल सेना, रामकृष्ण एकल यात्री पाथरी, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता घटानी, मुना खड्का, हर्पल रोशनी राई र सम्पूर्णलाई सम्झिन लगायत ए टू जेडलाई भन्दै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। शुक्रजीले फोन पनि गर्नुहुन्थ्यो, आज भोलि फोन गर्न चाहिँ छोड्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि अर्को बसाई आगामी बसाईहरूमा चाहिँ फोन गर्नुहोला भन्न चाहन्छु। कर्ण प्रिय केसी संगीतजीले लेख्नु भएको छ, लौ है दर्शन नमस्ते, के छ हजुरको खबर, सञ्चय हुनुहुन्छ। म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुल्सीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्ण म मिठो सम्झना भन्नुभएको छ। नमस्ते हजुर कर्णजी, एकदमै खुशी लाग्यो यहाँले चाहिँ फोन गर्न पोसिबल नभए तापनि कमेन्टबाट नै जोडिनु भएको छ। यसरी नै जोडिनुहोला कमेन्टमा, र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गरेर आजको बसाईमा जोडिन सक्नुहुनेछ। आज हामी मंगलबारे बसाईमा छौं, मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ भने हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै गर्मी बढ़िरहेको छ, यहाँले प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनुहोला, उमालेर सेलाएपछि चाहिँ पिउन सक्नुहुनेछ। यो बर्खायाममा पानी मूलहरू धेरै आउने त हुन्छ नै, यहाँ बर्खामा गाईवस्तु चराउनको लागि जानुभएको छ भने पनि पानी पिउन चाहिँ नबिर्सिनुहोला। यति बेला कोही साथी जोडिनु भएको छ कार्यक्रममा। हेलो, नमस्ते।
2: नमस्कार, गुड आफ्टरनून।
1: नमस्ते छजलो कृष्णजी, आज भात निन्द्रले कृष्णजीलाई उठाउँदै उठाएन कि के हो, एकदमै अन्तिममा फोन गर्नुभएको छ त।
2: के अरे मोलो मोल स्याहारले यहाँ नाचेर हाइरन पारेछ, म त अब
1: ओहो भनेर भनेपछि हजुर चाहिँ नाचगान कार्यक्रममा सहभागी हुनुभएको छ आज चाहिँ।
2: हजुर, अब कहिले के कहिले कहाँ त्यस्तै हुँदो रहेछ।
1: हजुर हो नि, जिन्दगीमा अब सधैँ तपाईँ सुतिरहेको छु मात्र भन्नुहुन्छ, आज चाहिँ के फरक ठाउँमा हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो। कहिले कहिले शरीरलाई चलायमान पनि बनाउनु पर्यो नि, सधैँ स्थिर भएर बस्नु हुँदैन कि होइन त।
2: हो त्यो त घुमभेट गर्नु डर्दो रहेछ, अब सुने माग्यो अनि मलो मल्छ्यो सबैसँग भेट हुनु पर्दो रहेछ।
1: हजुर हो नि, हजुर हुन्छ। कसलाई सम्झिन चाहनुहुन्छ?
2: सम्झिनु पर्छ त सबभन्दा पहिला अब तपाईँलाई।
1: हजुर धन्यवाद।
2: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मार्कण्डी हल टिमलाई, अनि रेडियो प्रेमी अब सबै अब भनौँ न अब बाबा आमा सुम्याहरू के अरे अब माजुहरू रेडियो सुनिरहने सबै क्या अन्तर मोलो मल्छ्यो हो यहाँ के अरे त्यस्तो त सबैलाई सम्झिँदै बिदा हुन्छ है।
1: बाई हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले आजको बसाईमा नियमको पालन विषय गर्न भ्याउनु भएको छैन, तैपनि एकदमै व्यस्तताको बावजुद पनि कार्यक्रममा सम्पूर्ण साथीहरूको मायाले उहाँले चाहिँ कार्यक्रममा जोडिने बनाउनु भएको छ र सम्पूर्णलाई सम्झिनु पनि भएको छ र कार्यक्रमबाट छुटिसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ, साथै हाम्रो रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि कार्यक्रम कस्तो लाग्यो, मौसम कस्तो छ, कसले सम्झिन चाहनुहुन्छ इत्यादि कुराहरू चाहिँ लेखेर पठाउन सक्नुहुनेछ। किसान पौडेलजीले लेख्नु भएको छ, हेलो दिदी, आरामै हुनुहुन्छ? म पोखराबाट किसान पौडेल हो है, सुन्दैछु, मिल्छ भने असल साथीको लागि मेरो नम्बर भनिदिनु न है प्लिज भन्नुभएको छ, र उहाँको एनटीसी नम्बर रहेको छ 98431-72254 रहेको छ भने एमसीएल नम्बर रहेको छ 97098-78447 रहेको छ। बाई दिदी भन्नुभएको छ, यदि कोही असल साथी हुनुहुन्छ भने उहाँलाई चाहिँ साथी बनाउन सक्नुहुनेछ, र किसानजी असल साथीको खोजीमा चाहिँ हुनुहुन्छ नै, तर आफू चाहिँ असल हुनुहुन्छ कि हुनुहुन्न, फेरि हजुरले पनि यो नम्बर प्रोभाइड गर्दै हुनुहुन्छ, अलिकति नम्बर यसरी प्रोभाइड गर्नु एकदमै राम्रो पनि होइन, तपाईँ आफ्नो सुरक्षाको ख्याल राखेर नै राम्रोसँग सोच विचार गरेर नै नम्बर दिनुभएको होला, र एकदमै कोही असल साथीले तपाईँलाई इमान्दारपूर्वक तपाईँलाई कन्ट्याक्ट गर्दाखेरि यहाँले पनि त्यसै इमान्दारीपूर्वक नै उहाँलाई चाहिँ प्रतिक्रिया दिनुहोला भन्ने चाहिँ भन्न चाहन्छु। र कार्यक्रममा जोडिन पनि सक्नुहुन्थ्यो यहाँले 0665200020 डायल गरेर। अब पनि हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ, एक घण्टाको बसाई चाहिँ अब सकिएको छ, 2 बजे चाहिँ हाम्रो न्यूज जाने भएकोले पनि, र आज प्रत्यक्ष फोन मार्फत यो असारको चटारोमा पनि हामीलाई माया गरेर कार्यक्रममा 6 जना साथीले चाहिँ प्रत्यक्ष रूपमा फोन गर्नुभएको थियो। धनराजी हुनुहुन्थ्यो, सुनिता गुरूङजी हुनुहुन्थ्यो, हुनुहुन्थ्यो, शंकरजी हुनुहुन्थ्यो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो, कुमराज तामाङजी हुनुहुन्थ्यो भने अन्तिममा कृष्ण लामाजी जोडिनु भएको थियो र हामीलाई दैनिक रूपमा सम्झिनुहुने सम्झनाजी चाहिँ आज गायब हुनुहुन्छ। हिजो जन्मदिन मनाउनु भएर आज कता हराउनु भयो सम्झनाजी, भोलिको बसाइमा चाहिँ पक्कै पनि जोडिनु होला। र सम्पूर्ण छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउनु हुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु भने आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
6: समिच्यों चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता खाई हमरो
7: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
8: आंगी समझो लोटी पर दी हूँ छापता ही गुरी
7: बढ़ दी आप बढ़ दी लोटर खाले पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्क र क्यारे जन हिजरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
3: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
3: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
2: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़ाउने योजना बनाएको दावी गरेका छन्। मंगलबार काठमाण्डमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्च स्तरीय संवाद कार्यक्रममा वहाँले यस्तो बताएका हुन्। संचार मन्त्री तिमिल सिन्हाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़दै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकारी रहेको सुनाउनु भएको छ। वहाँले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक निजी साझेदारीमा अगाडि बढ़ाउन चाहेको बताउनु भएको छ। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको छ। करिब 7 वर्षसम्म अल्पत्र परेको मर्सेङ्गी करिडोर अन्तर्गत 220 केभी मार्की चोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रले 1.5 वर्षभित्र नै सम्पन्न गरी संचालनमा ल्याएको हो। अब निजी क्षेत्रले जलविद्युत उत्पादनमा मात्र होइन प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत व्यापार समेत गर्न सक्ने क्षमता रहेको सन्देश दिएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। जर्मनीमा एक व्यक्तिले आफ्नो श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जानकारी दिएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र 3 शिशुकी आमा कार्यालयभित्र रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 10:45 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ई को उपविजेता र नर्वे समूह आई को उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आई को विजेता र स्वीडेन समूह एफमा तेस्रो स्थानमा रहने कृष्ण टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई देशबीच अहिलेसम्म 23 वटा अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजय भएका छन्। यस्तै 5 वटा खेल बराबरीमा सकिएका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए को विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा भने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र बिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: FM 95 MHz
1: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपराइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोपराइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: me a extreme energy drink.
1: Ama, e ama. खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9291 80 746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लम्सुङ सम्पर्क 9841626344 9841626344
8: विशिष्ट हररी खोलिब रेडियो मर्सिङ दुर्क्याले यो भाषारी कत्ते छाप कुए खैमु खोन तिङ औस्यो
9: ए 26 तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ औस्यो
10: क्यों यु आफै रेडियो मर्साङ्गी एफएम 95 मेगा

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आया नी आया।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9845686780।
10: सुवर्ण अवसर सुवर्ण अवसर।
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।
7: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन? के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98130-09-4932।
14: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्चेङ्ग डीएफएम 95 मेगाहर्ज।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664951901
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560646662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
6: जय श्री राम जय श्री राम
7: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
6: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
6: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
7: हो नि भाउजू
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
8: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
9: सम्पर्क मोबाइल नम्बर 98464 94 र 98065854

0: Sonia.
1: Extreme energy drink.
2: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सूचना सूचना सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334।
0: रोजगार सेवा केन्द्र बेसी सहर 98470145।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।

0: Stefania. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मगर र पूजा बास्तोला निर्वाचित। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा, बाँके, बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित, वन मन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। चिनिया व्यापारी गो बनगेलाई अमेरिकामा 30 जेल सजाय, संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 सदस्यको नाम हटाउँदै राजसपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम, उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको, सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको रारा ताराताल र मानपुर, बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनस्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो। कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूमध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 औं संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-33-493-555।
5: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत ती निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्री मध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 वटै पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। एक अर्ब डलर ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी योजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट 1 अर्ब डलर भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 7:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चीनिया समाचार संस्था सिन्माले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगौलले नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानून कार्यान्वयनमा कड़ा बन्न महानगर प्रहरी बललाई निर्देशन दिनुभएको छ। बसन्तपुरमा हिजोदेखि शुरू भएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम नमस्ते सेवा अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यवाहक मेयर डंगौलले रूखो बोलेर कानून कार्यान्वयन नहुने बताउनुभयो।

तामा दुवै नगरपालिकाले सुशासन सेवा प्रवाह भौतिक पूर्वाधार विकास त्यसै गरी शहरी व्यवस्थापन वातावरण संरक्षण विपद व्यवस्थापन शिक्षा स्वास्थ्य पर्यटन संस्कृति आर्थिक विकास तथा सामाजिक विकास लगायतका क्षेत्रमा आपसी सहकार्य अनुभव आदान प्रदान तथा प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढ़ाउने सहमति भएको छ। भक्तपुर नगरपालिकाको विश्व नगरसभा बैठकले आर्थिक विधेयक 2083 विनियोजन विधेयक सहित आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सर्वसमितिले पारित गरेको छ। नगरपालिकाकी उपमेयर रजनी जोशीले असार 10 गते 2,55,00,000,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपमेयर जोशीले नगरपालिकाले आदर निकेतन न्यून शुल्कमा संचालन गर्ने तयारी गरेको जनाएको छ। उहाँले राजस्व संकलनलाई थप प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने नागरिकबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै बजेट तर्जुमा गरिएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो। उहाँले नागरिकलाई कर सम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण कार्यक्रम अन्तर्गत झूल वितरण गरिएको समेत सभा समक्ष जानकारी गराउनुभयो। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1,592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,24,561 रूपियाँ जरिवाना संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्षी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइड शेयरिङ गर्ने 87, सांकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जनालाई कार्यवाही गरिएको हो। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: डिभिजन वन कार्यालय लम्सुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिंसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लम्सुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लम्जुङ।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: calling you?
1: Extreme energy drink.
2: बिस्तारै जानु त। माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
6: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202 93 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Zirconia.
1: Extreme energy drink.
2: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरु के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्कराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको, त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
9: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
10: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846692406 र 9816674372।
7: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
10: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: California. Extreme energy drink.
1: Subarnavasar, Subarnavasar.
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरूङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारीको लागि सम्पर्क 0665909996, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतरा चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74486।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ।

0: पूर्ण मूल्य पाइने,
1: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
1: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665210083,
2: सम्पर्क मोबाइल नम्बर 9856133375,
1: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा,
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
3: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब क्या जोगिना
2: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू MS पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
10: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट
8: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909979 मोबाइल 98477269229

0: Bunnia Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
4: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
3: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665520204, मोबाइल नम्बर 9840506063, 97694888777।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9806558074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष शहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त।
10: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
14: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664520532, मोबाइल 98460903001, 98460774065।
15: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
16: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदान, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
3: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850066780।
7: अनि तपाईँको कागज केमा छिङ वा
8: झिल्काई? के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई।
7: अनि ब्याङ्करी?
9: ब्याङ्करी
7: सर चाहिँ तली लगपर्दी समलपति न, आफै न मोबाइल नम्बर फेरिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क दे दिने जानकारी पिन परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम।
10: सतर्क तन ठगी तब्द क्या जोगिना
11: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश।
12: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 0765201120, मोबाइल 9846074745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
5: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
6: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
4: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 813 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847279229 सेवा मोडल हस्पिटल प्राली बेसी सर 7

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान: सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: Virginia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: कार्यक्रम
0: सही नोर्वेता केमै सही नोर्लोई थीबा ता केमै जान देप्रे केमै थुमे देप्रे रिमे मयुमे देप्रे बिलाख बतामै तारा केमै जे चु कार्यक्रम सही नोर्वेता दक्या बिलाखामो चु कार्यक्रम तेरियो मर्संगी 95 मेगाहर्ज रे मंसिरा 21 गते बुधबार 98:08 क्या खसिमो नेबार आमले दो
4: चु कार्यक्रमै लागि केमै जे रेडियो मर्संगी जीमेल आईडी mersangireadio@gmail.com दे फेसबुक मेसेन्जरी केमै सही नोर्वेतामै नेपाली र प्रिमरी पिमिल खामो केमै सही नोर्वेता तारे सु कार्यक्रम क्या निजी प्रसारण लमिमो।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
13: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
12: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
14: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
15: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल कर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Media Extreme Energy Drink.
1: नसा, स्नायु, मानसिक तथा क्षारीय रोग बिरामीहरूका लागि सुवर्ण अवसर।
2: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, क्षारीय रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, क्षारीय रोग फयमा
2: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
1: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
2: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
3: जाँच हुने दिन र समय: यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: मर्सङ एफएम 95 मेगाहर्ज
4: गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो केही दिन वर्षाको राम्रो सम्भावना वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह
6: त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्यो भन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई
4: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 रूपियाँ अनुदान सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने
5: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र
4: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने
5: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै
7: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 493-555
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: नेपाल दर्पणमा अब खबरको सिलसिला यही असार 5 पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ औसत मिति जुन 13 तारीक भन्दा 6 ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 दिन असार 8 कोशी मधेस र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलन 1 लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि थप केही समय रोकिएको हो अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको हो नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3 हप्ता हो
5: यसैबीच पछिल्लो 24 पश्चिम तराईमा राम्रो वर्षा भएको छ लामो समय पानी नपर्दा अत्यधिक गर्मी बढ़नुको साथै धान रोपाई गर्न नपाएको अवस्थामा पश्चिम तराईका मा हिजो र आज राम्रो वर्षा भएको हो पछिल्लो 24 कञ्चनपुरको अनुमान नगरमा 150 मिलिमिटर भन्दा धेरै पानी परेको छ बर्दियाको मानपुर र तारातालमा पनि 24 130 मिलिमिटर पानी भन्दा धेरै वर्षा मापन भएको छ पछिल्लो 24 कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली तथा मध्य प्रदेशका थोरै ठाउँ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। अहिले भने देशका थोरै ठाउँमा मात्र पानी परिरहेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय रहने भएकाले आउँदो दुई दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत रहन भनेको छ। यस्तो बेला बाढ़ी पहिरो डुबानको जोखिम धेरै हुन्छ। अब केही समय मनसून सक्रिय रहने भएकाले रोपाईका लागि उपयुक्त अवस्था आउने मौसमविदहरूले बताएका छन्।
4: वर्षापछिको पहिरोले शंखुवासराको सिलिचोङ गाउँपालिका वडा नम्बर एक तेन्छोन बस्तीमा एक सामुदायिक स्वास्थ्य चौकी सहित 28 घर परिवार विस्थापित भएका छन् भने दुईवटा लघु जल विद्युत आयोजनामा क्षति हुँदा 600 भन्दा बढ़ी घर परिवार विद्युत सेवाविहीन बनेका छन्। जिल्ला प्रहरी कार्यालय शंखुवासराका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङका गरी 28 घर परिवार विस्थापित बनेका हुन्।
5: वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। पछिल्ला वर्षहरूमा बाढ़ी र पहिरोले सड़कमा अवरोध पुर्याउने घटना धेरै बढ़ेका छन्। कयौं घण्टा सड़कमै रोकिनु परेको, बाढ़ी पहिरोले गाड़ीसँगै यात्रुमा क्षति पुगेको जस्ता घटनाहरू बारम्बार सुनिँदै आएका छन्। बाढ़ी र पहिरोले सड़क दुर्घटना पनि बढ़ाउँछ। वर्षामा सड़क अवरूद्ध हुने जोखिम कस्तो छ भनेर साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्कालाई सोध्नु भएको छ।
6: मनसुनको हिसाबबाट हेर्दाखेरि यो यातायात अवरुद्ध हुन सक्ने लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ। करिब 600 जति चाहिँ साना ठूला गरेर लोकेसनहरू जहाँ चाहिँ यातायात अवरुद्ध हुने खालका छन् त्यस्ता लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ हामीले।
0: पहिरोको कारण चाहिँ अवरुद्ध हुन सक्ने सड़कहरू खुलाउन चाहिँ विभागको तयारी के छ?
6: निर्माणाधीन सड़कहरूमा सम्बन्धित कन्ट्राक्टरहरूले नै त्यो साइटलाई उहाँहरूको अन्डरमा हुने भएको कारणले गर्दाखेरि जहाँ चाहिँ ल्यान्डस्लाइड गरेर यातायात अवरुद्ध हुने खालको अवस्था आउने बित्तिकै उहाँहरूलाई नै त्यो इक्विपमेन्टहरू मोबिलाइज गरेर यातायात तत्कालै खोल्ने किसिमको चाहिँ हाम्रो निर्देशन भएको छ। र अन्य सड़कहरूमा हेर्ने हो भने हामी 140 लोकेसनमा हामीले चाहिँ 155 इक्विपमेन्टहरू चाहिँ डिप्लोय गरेका छौँ। कुनै ठाउँमा पहिरो गएर यातायात अवरुद्ध हुने अवस्था आयो भने तत्कालै अपरेटरहरूलाई खबर जान्छ र त्यो किसिमको चाहिँ उहाँहरूले चाहिँ यातायात सुचारू हुने किसिमको चाहिँ उहाँहरू लाग्नुहुन्छ। र त्यहाँ भएको जुन स्ट्यान्ड बाई इक्विपमेन्टहरू छन् त्यसले नभ्याउने अवस्था भयो भने हामीसँग 122 इक्विपमेन्ट जुन चाहिँ ब्याकअपको रूपमा छन् त्यसलाई पनि मोबिलाइज गरेर त्यो ठाउँमा पठाएर हामी चाहिँ यातायात खोल्ने प्रयास गर्छौँ। र सँगसँगै त्यो इक्विपमेन्टहरूले पनि नहुने अवस्था भयो भने त्यही आसपासको प्राइभेट सेक्टरहरूका इक्विपमेन्टहरू छन् भने पनि त्यसलाई पनि मोबिलाइज गरेर हामीले चाहिँ यातायात सुचारू गर्ने किसिमले चाहिँ हाम्रो त्यस्तो प्लान छ। र सँगसँगै कतिपय ठाउँमा पुलहरू नै रिप्लेस गर्नुपर्ने अवस्था आयो भने देशभरि 10 विभिन्न लम्बाइका भेली ब्रिजहरू पनि छन् र भेली ब्रिजहरूलाई पनि तत्कालै इन्स्टल गरेर यातायात सुचारू गर्ने किसिमले चाहिँ हामीले तयारी गरेका छौँ।
0: कहीँ सड़क अवरुद्ध भइहाल्यो र भने चाहिँ त्यो बारेमा चाहिँ सूचना संकलन गर्ने अथवा सूचना पुग्ने त्यो संयन्त्र चाहिँ के छ तपाईँहरूसँग?
6: यातायात अवरुद्ध हुने बित्तिकै सूचना संकलन गर्ने सन्दर्भमा त्यहाँ स्थानीय तह पनि हुन सक्छ, नेपाल प्रहरीको संयन्त्रलाई जानकारी भएर अथवा सम्बन्धित सड़क डिभिजन संयन्त्रलाई पनि जानकारी हुन सक्छ, प्लस अब जुन सड़क हेर्ने तर्फ कार्यालयहरूको सूचना अधिकारी मार्फत पनि ती कुराहरू जानकारी हुन सक्छन्। त्यो जानकारी हुने बित्तिकै अपरेटरलाई खबर जान्छ र अपरेटरहरू त्यहाँबाट मोबिलाइज हुनुहुन्छ। 33 डिभिजन र सम्पूर्ण योजना कार्यालयमा एउटा यो विपद सड़क यातायात अवरुद्ध हुने खालको छ, यसलाई चाहिँ स्थानीय लेभलमै ट्याकल गर्नलाई एउटा टास्क फोर्स चाहिँ बनाएका छौँ।
0: सबैभन्दा पहिला सड़क अवरुद्ध भएको जानकारी स्थानीय वा यात्रुले पाउँछन् होइन? अब उहाँहरूले सम्पर्क गर्नु पर्यो भने चाहिँ कहाँ सम्पर्क गर्ने, कसलाई गर्ने त?
6: यसको लागि हामीले वेबसाइटमै राखिदिएका छौँ। एउटा डिभिजनको सूचना अधिकारीहरू हुनुहुन्छन्, सँगसँगै एनडीआरएमएको वेबसाइटमा सम्पूर्ण हाम्रो लिस्ट वाइज कुन कुन लोकेसनमा कुन कुन इक्विपमेन्ट खटेका छन् र त्यसको अपरेटरको नम्बर समेत चाहिँ हामीले वेबसाइटमा राखेका छौँ। त्यो अपरेटरहरूको नम्बरमै पनि कल गरेर पनि त्यसलाई जानकारी गर्न सकिन्छ र सम्बन्धित क्षेत्रको नेपाल प्रहरीलाई खबर गरेर त्यसरी पनि स्थानीय अथवा रोड युजरहरूले जानकारी गराउनुहुन्छ।
0: अब यात्रामा निस्कन अघि चाहिँ यात्रुलाई तपाईँले के
6: जल तथा मौसम विज्ञान विभागले जुन फोरकास्ट गरे हुन्छ वेदर फोरकास्ट, योलाई हेरेर कहाँ चाहिँ कति पानी पर्छ अथवा बाढी वर्षाको अवस्था के छ यसलाई जानकारी लिएर त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ त्यो सेफ्टीलाई यसो एनालाइसिस गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई। वर्षाको बाढीकै बारेमा जानकारी लिनलाई 11-15 नम्बरमा कल गरेर पनि लिन सकिन्छ र सँगसँगै त्यो सड़कको अवस्था के छ भन्नका लागि चाहिँ सड़क विभागको जिओआर कल सेन्टर भन्ने छ 9851416893 जिओआर कल सेन्टर भने र सम्बन्धित सड़क डिभिजनको सूचना अधिकारीहरूलाई कन्ट्याक्ट गरेर त्यो सड़कको बारेमा जानकारी लिएर आफ्नो यात्रा प्रयोग गर्न सकिन्छ।
4: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का। यसैबीच लमजुङको बेसीसर चामे र मध्यपाटी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथको हेटौँडा काठमाडौँ सड़क खण्डमा भोलि र पर्सी रातको समयमा यात्रा नगर्न र नगराउन सबैलाई आग्रह गरेको छ।
5: मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले जनशक्ति र प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा हुने असन्तुलनको समयमै सूचना दिन र विद्युत अवरोध सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1,000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी हावाहुरी र वर्षाका कारण बेला बेला विद्युत आपूर्तिमा असन्तुलन र अवरोध सृजना हुने गरेको छ।
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसून प्रवेश गरेको 12 दिनमा देशभर फैलियो, वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़्यो, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह, पहिरोले शंखसभामा 28 घर परिवार विस्थापित, मनसूनको समय विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्यो, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र वैकल्पिक मार्ग सड़क बुझ्न सड़क विभागको आग्रह लगायतका खबर प्रस्तुत
5: गर्यौं। साउदी अरब सरकारले 33 जना नेपाली कैदीबन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले शाही माफी भएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
4: नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,30,00,000,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका सम्पर्क व्यक्ति सुमन सुवेदीका अनुसार परियोजनाको निर्माण वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुनेछ। आउँदो 6 वर्षसम्म सञ्चालन हुने यो परियोजनाले कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुदूरपश्चिमका बझाङ, बाजुरा जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई र कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै परियोजनाको मुख्य प्राथमिकतामा रहेका उपसचिव सुवेदीले जानकारी दिनुभयो। स्थानीय स्तरमा व्यावहारिक र नवीन अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने यस परियोजनाको द्विपक्षीय सम्झौता प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। दुई मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भए लगतै आउँदो 2 महिनाभित्रै कार्यान्वयन प्रक्रिया शुरू हुनेछ।
5: राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐन बमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गर्नुभएको हो।
4: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति, अस्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना निजामती कर्मचारीसँग स्पष्टीकरणमा आएको छ। स्वीकृत विदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूलाई मन्त्रालयले 15 दिनभित्र चित्त बुझ्दो प्रमाणसहित लिखित सफाई पेश गर्ने निर्देश दिएको हो। निजामती सेवा कानून अनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार ती कर्मचारी निजामती सेवा ऐन विपरीत कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउने जनाएको छ। मन्त्रालयले कर्मचारीहरूको नाम भन्ने सार्वजनिक गरेको छैन। मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहिता कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेशमै बसेका र सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको पनि खोजी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
5: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमा थियो सुनवाईका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कल मिसेल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य प्रमाण तथा मुद्दाको समग्र अध्ययनका लागि विशेष अदालतबाट सक्कल मिसेल मगाउने आदेश दिएको हो।

0: हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ।
1: 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा आफ्ना धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय र समान गति आवश्यक रहेको बताउनुभयो। तीनै अंगको गति र भावना मिलेर अघि बढे मात्र नागरिकले अपेक्षा गरेको परिणाम हासिल हुने उहाँको भनाइ छ। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि हट्ने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानलाई समय र जनआकांक्षा अनुसार परिमार्जन गर्न सकिने जीवित दस्तावेज भन्दै आवश्यक सुधारका लागि राष्ट्रिय बहस स्वाभाविक रहेको उहाँको भनाइ छ।
0: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्नका लागि विज्ञसँग सुझाव जम्मा गर्न लागेको हो। सरकारवालाको दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गर्ने बताउनुभयो। संयोजक डाक्टर लुइटेलले सक्षमता, व्यावसायिक तथा प्राविधिक शिक्षा, स्थानीय ज्ञान, मानव मूल्य र नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद व्यवस्थापन, मातृभाषा शिक्षण विधि, मूल्यांकन पद्धति, पाठ्यक्रम कार्यान्वयनका विषयमा सुझाव संकलन गरी 9 महिनामा पाठ्यक्रमको स्वरूप तयार गर्ने बताउनुभयो।
1: शेयर बजार लगातार 7 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.36 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अंकभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकामा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनान्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकामा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज टक्सार, पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.67 अर्ब कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 कित्ता शेयर 3.25 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690,

0: 40-10-6-96
1: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। काठमाडौँको माइतीघरमा नलपरासी पश्चिमको सुस्ताबाट आएका सयौं नागरिकले आफ्नो मातृभूमि नागरिकता र लाल पूर्जाको अधिकार सुनिश्चित गर्न धरना दिएका छन्। सुस्ता बचाओ अभियानको आयोजनामा भएको धरनामा सहभागी सुस्तावासीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा दशकौंदेखि भोग्दै आएको समस्याप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। निधारमा रातो टीका, हातमा नेपाली राष्ट्रिय झण्डा र विभिन्न माग सहितका प्लेकार्ड बोकेर माइतीघरमा बसेका वृद्धवृद्धा, महिला, युवा तथा स्थानीय बासिन्दाले आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्न काठमाडौँसम्म आउनु परेको पीड़ा व्यक्त गरेका छन्। सुस्तावासीका अनुसार नारायण नदीको बहाव परिवर्तनसँगै उनीहरूले पुस्तौंदेखि भोक्सलन गर्दै आएको उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेको छ। यस्तै दृष्टिविहीन नागरिकहरूले सम्मानपूर्वक बाँच्न र श्रम गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै नवौं दिनसम्म पनि प्रदर्शन जारी रहेका छन्।
2: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनु पर्ने माग राखेका छन्। यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पूरै शैक्षिक वर्ष वा ब्याच नै गुमाउन बाध्य पार्ने उनीहरूको गुनासो छ।
3: हुलाक सेवा सम्बन्धी कानून हुलाकै 2019 र नीति समयानुकूल परिवर्तन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढ़ाउन कानून र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले हुलाक ऐन 2019 को संशोधन अनिवार्य भएको जानकारी दिनुभयो। यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भण्डारीले सन् 2050 हुलाक ऐन संशोधन भएपछि नेपालमा सन् 2005 हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा शुरू भएको र अहिले सबै जिल्लामा यो सेवा पुगिसकेको बताउनुभयो। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुदाको 27 बुदामा हुलाक सेवा सम्बन्धी सरकारी कुरियर सेवा प्रदायकका रूपमा अघि बढ़ाउने समेत उल्लेख छ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सुनधारामा रहेको नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको छ।
3: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। एक नगरपालिका सहित 8 पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जिल्लामा 15 महिनासम्मका 2068 र 16-देखि 23 महिनासम्मका 3364 बाल बालिकाहरूलाई सबै प्रकारका खोप लगाइएको बताउनुभयो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
2: बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कारवाहीमा परेका छन्। कारवाहीबाट 20,24,561 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइड सेयरिङ गर्ने 87, संकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जना कार्यवाहीमा परेका छन्। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1058 जना पनि कार्यवाहीमा परेका हुन्।
3: नेपाल दर्पणमा अब विदेशको खबर। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भागाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै भागाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहामा आज इरानसँग उच्चस्तरीय कूटनैतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ विटकफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाई छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एकबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजयी भएका छन्। यस्तै 5 खेल बराबरीमा सकेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धामा लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकोमा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजयी भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना। वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
2: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
3: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
2: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने।
3: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनेर बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार। अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसरी चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98464595 0 94 र 98065854।

0: नमस्कार रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org/ साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दर्दी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि 67,73,00,000 बराबरको बजेट पारित। चालू वर्ष विनियोजित बजेट मध्य जेट मसान्तसम्म 57.3% खर्च। प्रदेश अस्पताल लमजुङबाट एक सातमा करिब 2,000 जनाले लिए स्वास्थ्य सेवा। वैश्विकमा सुरक्षित वैदेशिक रोजगारी बारे सूचना सामग्री वितरण तथा प्रचार प्रसार अभियान सञ्चालन। र लमजुङमा विभिन्न विद्यालयका 23 शिक्षकलाई नेपाल स्काउट को आधारभूत तालिम प्रदान। अब समाचार विस्तारमा। लमजुङको दोर्जी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि 67,72,96,000 रूपियाँको बजेट पारित गरेको छ। गाउँसभाको 19 अधिवेशन अन्तर्गत असार 10 गते बसेको पहिलो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको दोस्रो बैठकले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै सर्वसम्मत पारित गरेको हो। पालिकाले पारित गरेको बजेट अनुसार चालू तथा प्रशासनिक खर्चका लागि 8,68,88,000 रूपियाँ विनियोजन गरिएको छ। वडागत चालू तथा पूँजीगत कार्यक्रमका लागि 3,83,50,000, स्वास्थ्य तथा आयुर्वेद तर्फ 54,46,000, शिक्षा युवा तथा खेलकुद तर्फ 74,95,000, कृषि तथा पशुपन्छी विकासतर्फ 48,00,000 तथा महिला बाल बालिका दलित ज्येष्ठ नागरिक तथा अपाङ्ग तथा लक्षित कार्यक्रमका लागि 28,95,000 रूपियाँ छुटाएको छ। त्यस्तै न्यायिक समितिको सचिवालय तथा कानूनतर्फ 3,50,000, वन वातावरण विपद व्यवस्थापन पुनस्थापना राहत तथा उद्धारका लागि 62,50,000 र समपूरक कोषका लागि 3,00,000 रूपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। बजेटमा संघीय सरकारबाट प्राप्त हुने सशस्त्र चालू अनुदान 27,80,00,000, सशस्त्र पूँजीगत अनुदान 30,00,000, विशेष अनुदान 1,55,00,000 र समपूरक अनुदान 1,50,00,000 रूपियाँ समावेश गरिएको छ। प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ 60,00,000 र विशेष अनुदानतर्फ 40,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। नगर गाउँपालिका स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि 17,33,22,000 रूपियाँ विनियोजन गरिएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको 82-83 लागि 58,76,04,000 रूपियाँको आय व्यय अनुमान गरिएको थियो। जेठ मसान्तसम्म आन्तरिक आमदानी 86,39,000 रूपियाँ संकलन भएको छ भने वित्तीय समानीकरण अनुदानतर्फ अनुमानित बजेट 91.7% मात्र निकासो भएको जनाएको छ। खर्चतर्फ चालू शीर्षकमा विनियोजित 40,59,50,000 रूपियाँ मध्ये जेठ मसान्तसम्म 28,18,75,000 रूपियाँ अर्थात 69.43% खर्च भएको छ। पूँजीगततर्फ विनियोजित 19,16,19,000 रूपियाँ मध्ये 5,89,59,000 रूपियाँ अर्थात 30.77% मात्र खर्च भएको छ। यस अवधिसम्म कुल 34,08,35,000 रूपियाँ अर्थात 57.3% बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ। प्रदेश अस्पताल लमजुङबाट एक साताको अवधिमा करिब 2,000 जनाले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालले यही असार 7 गतेदेखि 13 गतेसम्म एक साताको सेवा विवरण सार्वजनिक गरेको छ। अस्पतालको इलेक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर प्रणालीमा आधारित तथ्याङ्क अनुसार उक्त अवधिमा कुल 1,948 जना सेवाग्राहीले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएका छन्। अस्पतालका अनुसार एक सातामा 1,664 जनाले बहिरंगा ओपीडी, 230 जनाले आकस्मिक सेवा र 55 जनाले भर्ना आईपीडी सेवा लिएका छन्। अस्पतालमा सेवा लिएका मध्ये 1,231 जना अर्थात 63% स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार सेवा लिएको पाएको छ। त्यस्तै 677 जनाले सशुल्क सेवा लिएका छन् भने 40 जनाले नेपाल सरकार तथा प्रदेश सरकारबाट उपलब्ध विशेष छूट अन्तर्गत उपचार सेवा लिएका छन्। अस्पतालका अनुसार जनरल मेडिसिन ओपीडीमा सबैभन्दा धेरै 34 जना बिरामीले सेवा लिएका छन्। एक साताको अवधिमा अर्थो पेडिक ओपीडीमा 192 जना, बालरोग पेडियाट्रिक ओपीडीमा 164 जना, प्रसूति तथा स्त्री सम्बन्धी 148 जना, आँखा विभागमा 87 जना, नाक कान खाती सम्बन्धी 69 जना, दन्त सम्बन्धी 38 जनाले सेवा लिएका छन् भने 8 जनाले मनोरोग सम्बन्धी सेवा लिएका छन्। त्यसै गरी सोही अवधिमा अस्पतालमा 8 जटिल प्रकृतिको 10 मध्यम र 1 सामान्य शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले जानकारी दिनुभयो। अस्पतालले प्रत्येक शुक्रबार स्तन क्यान्सर तथा पाठीघरको मुखको क्यान्सरको निशुल्क परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालले सार्वजनिक गरेको सेवा विवरणले स्वास्थ्य बीमा कार्यक्रमप्रति सेवाग्राहीको आकर्षण बढ़दै गएको तथा जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहेको संकेत गरेको छ। भीषण नगरपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सूचना सामग्री वितरण तथा प्रचार प्रसार अभियान सञ्चालन गरेको छ। नगरपालिकाको वार्षिक कार्ययोजना अनुरूप विष्टा नगरपालिका रोजगार सिप तथा उद्यमशीलता केन्द्रको समन्वय तथा आप्रवासी शोध केन्द्र लमसुङको प्रत्यक्ष सहभागितामा उक्त अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत वैदेशिक रोजगारीसँग सम्बन्धित नगरपालिकाबाट प्रदान गरिने सेवाबारे जानकारी, सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श तथा सचेतनामूलक पम्पलेट र ब्यानर नगरपालिकाका सबै वडा कार्यालय साथै सर्वसाधारणको बढ़ी आवत जावत हुने सार्वजनिक स्थानमा टाँस गरी जानकारीमूलक सन्देश प्रवाह गरिएको रोजगार शिव तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वर बहादुर लोहानीले जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सही सूचना, कानूनी प्रक्रिया तथा सम्भावित जोखिमबारे सचेत गराई सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीमा पहुँच बढ़ाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत सुमन अधिकारीले सुरक्षित वैदेशिक रोजगारीका लागि यही सूचना र कानूनी प्रक्रियाको जानकारी अपरिहार्य रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकले आधिकारिक निकायबाट सूचना तथा परामर्श लिएर मात्रै प्रक्रिया अघि बढ़ाउनु पर्नेमा जोड़ दिँदै यस्ता जनचेतनामूलक अभियानले सुरक्षित आप्रवासन प्रवर्धनका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा शोषण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। एकीकृत सेवा कार्यालय लमसुङद्वारा आयोजित आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। असार 11 गतेदेखि शुरू भएको 6 दिने तालिम असार 16 गते समापन गरिएको हो। तालिम समापन कार्यक्रम एकीकृत कार्यालय लमसुङकी प्रमुख मिता कुमारी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। समापन समारोहलाई सम्बोधन गर्दै समन्वय प्रमुख गुरूङले स्काउटले अनुशासन, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। गुरूङले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूलाई स्काउट अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै यस्तो तालिमले दक्ष जिम्मेवार र सेवामुखी नागरिक तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिमका प्रमुख प्रशिक्षक तथा नेपाल स्काउट गण्डकी प्रदेशका प्रमुख सागर पौडेलले तालिमबाट सहभागीहरूले स्काउटका सिद्धान्त, अनुशासन, नेतृत्व विकास, टोली व्यवस्थापन तथा विपद व्यवस्थापन लगायतका व्यवहारिक ज्ञान र सिप हासिल गरेको बताउनुभयो। पौडेलले सिकेका ज्ञान र सिपलाई व्यवहारमा लागू गर्दै समाज सेवामा समर्पित हुन सहभागीहरूलाई आग्रह गर्नुभयो। त्यसै गरी प्रशिक्षक तथा नेपाल स्काउट लमजुङका जिल्ला संयोजक तीर्थ गुरूङले स्काउट केवल एउटा संगठन नभई जिम्मेवार, अनुशासित र सेवाभावी नागरिक निर्माण गर्ने अभियान भएको उल्लेख गर्नुभयो। उहाँले तालिममा सिकेका सिपलाई विद्यालय, समुदाय र दैनिक जीवनमा प्रयोग गर्न सके यसको वास्तविक उपलब्धि हुने धारणा राख्नुभयो। सहभागीको तर्फबाट मनु गिरीले तालिम अत्यन्तै उपलब्धिमूलक रहेको बताउँदै यसबाट नेतृत्व विकास, समूहमा काम गर्ने कला, अनुशासन र सामाजिक सेवाको भावना अभिवृद्धि भएको अनुभव सुनाउनुभयो। घिमिरेले तालिममा प्राप्त ज्ञानलाई आगामी दिनमा समुदायमा प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रममा कोर्स लिडर राम श्रेष्ठले तालिम अवधि भए सञ्चालन भएका गतिविधि, सहभागीहरूको सक्रियता र उपलब्धि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सृजना पौडेलले गर्नुभएको थियो। तालिममा जिल्लाका 8 स्थानीय तहबाट 23 सहभागिता रहेको थियो। कार्यक्रममा समन्वय प्रमुख, सेवा कार्यालय प्रमुख थापा र प्रमुख प्रशिक्षक पौडेलले संयुक्त रूपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो। तपाईहरुले सुन्दै हुनुहुन्छ मर्सिङ दिस समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी। जिल्ला प्रशासन कार्यालय लमजुङ।
0: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फएमा
3: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
0: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694887777।
1: सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 औं तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल 1 जना, दरखास्त दस्तुर ₹1,000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेख वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गतेसम्म, सम्पर्क मिति 2083 साल असार 21 गते, परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगत्मक, तलब स्केल आपसी सहमतिमा हुने, आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665204073 र 0665204104।
4: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
0: स्वागत छ। अब बाँकी समाचार। बेस्रो नगरपालिका क्षेत्रभित्र फोहोर मैला संकलन तथा व्यवस्थापनमा खटिएका सरसफाई कर्ताहरूलाई सुरक्षा सामग्री तथा पोषक वितरण गरिएको छ। सुरक्षित तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले बेसा नगरपालिकाले सोमबार सरसफाई कर्तालाई सुरक्षा सामग्री तथा पोषक प्रदान गरेको हो। नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा नगर प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरूङ र प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले संयुक्त रूपमा सरसफाई कर्ताहरूलाई आवश्यक सुरक्षा सामग्री तथा कार्य पोषक हस्तान्तरण गर्नुभएको हो। यस कार्यक्रमले सफाईकर्ताहरूको स्वास्थ्य सुरक्षा, कार्यक्षमता अभिवृद्धि तथा पेशागत मनोबल बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको नगर प्रमुख मनसिंह अर्यालले बताउनुभयो। विश्व नगरपालिकाले नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन निरन्तर फोहोर मैला संकलन, व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका सम्पूर्ण सरसफाईकर्ताहरूको योगदानको उच्च कदर गर्दै उनीहरूप्रति हार्दिक सम्मानका आवश्यक सामग्री प्रदान गरेको जनाएको छ। यही असार पाँच गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चौथो दिन असार 8 गते कोशी मधेश र बागमती प्रदेशका सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा थोरै ठाउँमा फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि के थप समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको दोस्रो हप्ता हो। मर्सिङ समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: धोर्दी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि 67 करोड़ 73 लाख बराबरको बजेट पारित। चालू वर्ष विनियोजित बजेट मध्ये जेठ मसान्तमासम्म 57.3% खर्च। प्रदेश अस्पताल लमसुङबाट एक सातमा करिब 2000 जनाले लिए स्वास्थ्य सेवा। बेसरमा सुरक्षित वैदेशिक रोजगारीबारे सूचना सामग्री वितरण तथा प्रचार प्रसार अभियान सञ्चालन। लमसुङमा विभिन्न विद्यालयका 23 जना शिक्षकले नेपाल स्काउटको आधारभूत तालिम प्रदान। साँझ 6:35 बजेको मर्सिङ समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-2093, मोबाइल 97463-06501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya. Extreme energy drink.
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्। यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204397।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855485075, 9846085791 र 9846083862।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
5: छात्रवृत्तिको व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
5: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 सितवन, सम्पर्क नम्बर 0656394095।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
7: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: के हो सब यो?
1: रमेश तिमीले मलाई अबदेखि फोन नगर र मेरो पछि लाग्ने कोसिस पनि नगर।
0: आखिर यो सब के गर्ने तिमी?

0: सामाजिक सञ्जाल री छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइलमा फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेपा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने काम सुरु भयो
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466062
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
0: मोबाइलले पनि तनावै दियो भने
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
12: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729629

0: me a
1: extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203170 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत। राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
2: महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
1: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा। एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल छिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो, मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती, कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द, यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ।
4: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ, केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्र मा डुबानको जोखिम पनि बढ्न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
5: एक हप्ताको मौसम हेर्दाखेरि यो बागमती प्रदेश, कर्णाली र चितवनको एक स्थानमा हल्का खालको वर्षा भइरहेको छ। यो लुम्बिनीको पूर्वी भूभागतिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब राज्यको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल लाग्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागी स्थान तथा कर्णालीको सुदूरपश्चिमको हिमाली भूभागका थोरै स्थानहरूमा 1-27% वर्षा हिमालको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा 1-27% वर्षा हुने सम्भावना छ। राज्यको हकमा त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाडी भूभागका
4: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
6: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर, बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन्, भनेको जनधनको क्षति त्यति धेरै छैन, भनेको हाम्रो जनरल पहिला जति घटनाहरू घट्थे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ। र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
4: शंखुवासभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको को प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याली सीआईएनसँग बताउनुभयो।
7: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही असार 13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो गर्दा जमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ सिधा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनलाई किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। दुईटा हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरले हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
4: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र काली गण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीवी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उप विदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
8: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुनसक्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
17: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै राष्ट्रपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
18: आफ्नो मेहनतले नै उहाँहरू चाहिँ यो 51% महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
17: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
19: राष्ट्रपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा यो स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
17: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
20: पदाधिकारीमा उहाँहरू दुईजना हो के रे, कमिटीमा 50% हो राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ 99 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
17: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
21: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्यो भन्दा माथि राष्ट्रपाले पुर्याउनु भयो, अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
17: 21 शताब्दीमा पनि महिलामाथि प्रतिसत्तात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
8: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसे ढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
17: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। राष्ट्रपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
22: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
24: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
25: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न
0: तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
2: हम त बहुत फ्री छी, हमरा दुख नै त सरकारी खेती गरी छौ र पानी पिडल अखन त यही हमर खेती र बाल।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
0: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
5: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
6: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
7: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
25: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि
7: हामी जल तथा मौसम विज्ञान विभाग र नार्कै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
25: त्यहाँनिर एउटा हटलाइन नम्बर सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 1135 अथवा
7: कृषिकै लागि भनेर चाहिँ यस शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
25: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
7: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
25: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नु भएको अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
7: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन, यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौं त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ 2-5 महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले
22: हामीले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौं। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
25: मुक्ति काफ्लेज्यूले कमेन्ट गर्नुभएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
22: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने तर त्योभन्दा पछाडि हामी लिवाड साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने सुक्खा हुने हुन्छ होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा जुन बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभए अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमा पनि धेरै पानी पर्ने कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ जहाँ चाहिँ आकाश पातालको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
4: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङडी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 5 औं भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङडी .org, हाम्रो पात्रो र रेडियो मर्सेङडीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रम तपाईलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले अखबारे खुर्सानी खेतीका बारेमा जानकारी राखेका थियौं। अखबारे खुर्सानी खेतीको बारेमा तपाईले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईलाई अलैंची खेतीमा लाग्ने रोग तथा किराहरूको व्यवस्थापनको बारेमा महत्वपूर्ण जानकारी राख्नेछौं। अलैची अदुवा बाली परिवारमा पर्ने मसलाको रूपमा प्रयोग गरिने बाली हो। अलैची नेपालको नगदी बालीहरूमध्ये प्रमुख बालीको रूपमा रहेको छ। कृषि उपजहरूमध्ये सबैभन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन गर्ने अलैचीले नेपालको कुल गृहस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। अलैची उत्पादन गर्ने मुलुकहरूमध्ये नेपाल अग्रणी स्थानमा पर्दछ र यस क्षेत्रले 70,000 जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ। साथै स्थानीय गरीब तथा दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई अलैची खेतीले आय आर्जनमा प्रशस्त अवसर समेत प्रदान गरेको छ। नेपालमा हालका वर्षहरूमा अलैचीमा लाग्ने रोगहरू प्रमुख समस्याको रूपमा रहेको छ। रोगहरूले अलैची उत्पादनमा निकै क्षति पुर्याइरहेको छ। अलैचीमा लाग्ने मुख्य रोगहरू र तिनका नियन्त्रण। पातको सडान, यो रोग ढुसीबाट हुने गर्दछ। यो रोग साना बिरूवामा विशेष गरी नर्सरी ब्याडमा बढ़ी लाग्छ। यो रोग वर्षायाममा फैलिन्छ किनकि ढुसीलाई चाहिने प्रशस्त चिस्यान त्यस बेला हुन्छ। रोगको लक्षण, शुरूमा पातमा पानीले भिजे जस्तो थोप्लाहरू देखिन्छन्, पछि यिनीहरू बढ़दै गएर सम्पूर्ण पात नै ढाक्दछन्। यसरी थोप्लाले ढाकिएको पातको भाग कुहिन थाल्दछ, पछि गएर सम्पूर्ण पातहरू कुहिएर जान्छ र सम्पूर्ण बिरूवामा ढुसी फैलन गई बोट कुहिन थाल्दछ। गानो कुहिने रोग, यो रोग ढुसीबाट हुने गर्दछ। यो रोग अलैची नर्सरी र बगान दुवैमा देखा पर्न सक्छ। यो रोग गानो र डाँठ जोडिएको भागबाट शुरू हुन्छ र विस्तारै बिरूवा ओइलाउन थाल्दछ। समयमा नै रोगको नियन्त्रण नभएमा बिरूवा मर्दछ। रोगको लक्षणहरू, यो रोग लागेपछि गानो र डाँठ जोडिएको भागमा पानीले भिजेको जस्तो देखिन्छ। विस्तारै गानोमा पनि पानीले भिजेको जस्तो भागहरू देखिन्छ। बिरूवाको पात र डाँठहरू पहेँलिँदै जान्छ। डाँठहरू तान्दा गानोबाट सजिलै छुट्टिन्छन् र रोगी बोटको डाँठहरू चिरेर सुँग्दा निरोगी डाँठहरू भन्दा खर्रो गन्ध आउँछ। रोगको प्रकोप बढ़ी भएमा गानो पूरै कुहिन्छ, सुँग्दा गनाउँछ र झ्याङ पूरै मर्दछ। रोगका कारणहरू, बिरूवा वा झ्याङको गोडमेल गर्दा गानोमा चोटपटक पुग्न गएमा रोगका जीवाणुहरूले सजिलै आक्रमण गर्दछ। बिरूवा वा झ्याङका वरिपरि पानी जम्न गएमा यस रोगका जीवाणुहरू बढ़ी क्रियाशील हुन्छ। रोगी झ्याङमा प्रयोग गरिएका अलैची टिप्ने छुरी र गोडमेल गर्ने औजारहरू राम्ररी नपखालिकन अन्य झ्याङमा प्रयोग गरिएमा यो रोग सर्न सक्दछ। रोगको रोकथाम, बिरूवा या झ्याङको गोडमेल गर्दा सतर्कता अपनाउनु पर्दछ। सकभर बिरूवामा चोटपटक पुर्याउनु हुँदैन। रोगी झ्याङमा प्रयोग गरिएको अलैची टिप्ने छुरी र गोडमेल गर्ने औजारहरू राम्ररी सफा गरेर मात्र अन्य झ्याङमा प्रयोग गर्नुपर्दछ। बिरूवा वा झ्याङका वरिपरि पानी जम्न दिनु हुँदैन। यसका निम्ति पानी जम्ने ठाउँमा निकासको राम्रो व्यवस्था गर्नुपर्दछ। रोक्नु अगवै ढुसीनाशक औषधिले गानो या बिरूवाको उपचार
उपचार गर्नुपर्दछ। रोग लागेको झ्याङ्वा बिरुवा गानो सहित उखेली गाड्ने या जलाउनले रोग फैलनबाट बचाउन सकिन्छ। रोगी बिरुवा हटाएर सो ठाउँको माटोलाई फर्मालिनले वा सिस्टमिक ढुसीनाशक औषधिले उपचार गरेर मात्र नयाँ बिरुवा लगाउनु पर्दछ। फुर्के रोग, यो रोग भाइरसबाट हुने गर्दछ। यो रोग लागिसकेपछि नियन्त्रण गर्न निकै कठिन हुन्छ। यो रोगको प्रकोपले पूरै बगान नै सखाप भएको पाइएको छ। सावधानी नअपनाइएको खण्डमा एक बगानबाट अर्को बगानमा सजिलै यो रोग फैलिन्छ। रोगको लक्षण, रोग लागेपछि डाँट र पातको आकार प्रकारमा भिन्नता देखिन्छ। झ्याङमा लाग्राहरूको संख्यामा क्रमशः कमी हुन थाल्छ। बिस्तारै गानुबाट छोटो छोटो 15 सेन्टिमिटर जतिका सुइरहरू देखा पर्न थाल्छन्। यी सुइरहरू केही पहेलो रंग हुन्छन् र आउन थालेपछि अलैचीमा फूल फुल्न बन्द हुन्छ। लाग्रा र पात सुक्दै जान्छ र उत्पादनमा निकै कमी हुन्छ। रोगको प्रकोप बढ़ी भएमा उत्पादन हुँदै हुँदैन, झ्याङ पूरै सुकेर जान्छ। रोगका कारणहरू, यो रोगको विषाणु फुर्के भाइसर मुख्य रूपले किराको लाही किराले गर्दा रोगी बोटबाट स्वस्थ बोटमा सर्दछ। रोगको रोकथाम, रोगको लक्षण देखिएका बिरुवा वा झ्याङ गानो सहित उखेली गाड्नु या जलाउनु पर्दछ। रोगी झ्याङ नजिकका झ्याङहरू उखेली गाड्ने वा जलाउनले रोग फैलनबाट बचाउन सकिन्छ। रोग नलागेका ठाउँबाट मात्र बिरुवा ल्याउनु पर्दछ। गानोबाट प्रसारण गर्नाले रोग फैलने बढ़ी सम्भावना भएकोले बिउबाट बिरुवा उमारी प्रसारण गर्ने कार्य गर्नुपर्दछ। अलैची बगानको समय समयमा सरसफाई निरीक्षण गर्नुपर्दछ। रोग सार्ने लाही किराको नियन्त्रणका निमित्त सिस्टेमिक विषादी समय समयमा छर्कनु पर्दछ। छिर्के रोग, यो रोग पनि भाइरसबाट हुने गर्दछ। सावधानी नअपनाइएको खण्डमा यो रोग एक बगानबाट अर्को बगानमा सजिलै फैलिन्छ। रोगको लक्षण, यो रोगको लक्षण सबैभन्दा पहिले कलिला पातहरूमा देखा पर्दछ। पातहरूमा पहिला छिर्काहरू देखा पर्दछ। रोगको प्रकोप बढ़दै गएमा यी छिर्काहरू एक आपसमा जोड़िन पुग्छन्। रोग बढ़दै जाँदा पात र लाग्राहरू सुक्दै जान्छ र उत्पादनमा निकै कमी हुन्छ। रोगको प्रकोप बढ़ी भएमा झ्याङ पूरै सुकेर जान्छ। यो रोगको विषाणु छिर्के भाइरस मुख्य रूपले मकै र अरूको लाही किराले गर्दा रोगी बोटबाट स्वस्थ बोटमा सर्दछ। रोगको रोकथाम, रोगको लक्षण देखिएका बिरुवा वा झ्याङ गानो सहित उखेली गाड्नु वा जलाउनु पर्दछ। रोगी झ्याङ नजिकका झ्याङहरू उखेली गाड्ने वा जलाउनले रोग फैलनबाट बचाउन सकिन्छ। रोग नलागेका ठाउँबाट मात्र बिरुवा ल्याउनु पर्दछ। गानोबाट प्रसारण गर्नाले रोग फैलिने सम्भावना बढ़ी भएकोले बिउबाट बिरुवा उमारी प्रसारण गर्ने कार्य गर्नुपर्दछ। अलैची बगानको समय समयमा सरसफाई र निरीक्षण गर्नुपर्दछ। रोग सार्ने लाही किराको नियन्त्रणका निमित्त सिस्टेमिक विषादी समय समयमा छर्कनु पर्दछ। अलैची बालीमा लाग्ने मुख्य किराहरू र तिनका नियन्त्रण, अन्य बालीमा जस्तै अलैची बालीमा पनि विभिन्न किरा तथा रोगहरूले आक्रमण गरी उत्पादनमा ह्रास ल्याउने गरेको पाइन्छ। नेपालको पूर्वी पहाड़ी भेगमा अलैचीको पात खाने किरा, जसलाई झुसिल किरा पनि भनिन्छ, गबारो लाही किराको आक्रमण बढ़ी भएको पाइन्छ। अलैची बालीमा लाग्ने केही किराहरूको संक्षिप्त वर्णन र त्यसका नियन्त्रणका उपायहरू। झुसिल किरा वा पात खाने किरा, अलैचीमा लाग्ने किराहरूमध्ये यो बढ़ी हानि पुर्याउने किरा हो। कालो रंगको पोथी पुतलीले वैशाख जेठ र असार महिनातिर अलैचीको पातको तल्लो सतहमा 300 देखि 400 वटासम्म एक झुण्डमा सेतो रंगका फूल पार्दछन्। ती फूलबाट 8 देखि 10 दिनमै मसिना झुस भएका ससाना लार्वाहरू निस्कन्छन् र एकै झुण्डमा पातको तल्लो सतहमा बसी पातको हरित कण खान्छन्। झुसिल किराको लार्वा अवस्था झण्डै 2 महिनासम्म रहन्छ र यस अवधिमा यी किराले अलैचीका पातलाई सेतो प्लास्टिक जस्तै बनाएर अलैचीको झ्याङ नै सखा पार्दछन्। यी लार्वाले विशेष गरी वैशाखदेखि भदौ महिनासम्म बढ़ी नोक्सानी पुर्याउँदछन्। यी किराको प्रकोप आफै उम्रिएका वा रोपेका कम उमेरका साना उतिसका बिरुवा भएका बगानमा बढ़ी हुने गरेको पाइएको छ। तथापि ठूला वा हुर्किसकेका उतिसका बोट भएका बगानमा यसको प्रकोप कम हुन्छ।
नियन्त्रणका उपायहरू। अलैची बगान वा नर्सरीमा यस्ता लार्वाहरू देखा परे भने लार्वाहरू भूइँमा नझर्ने गरी त्यस्ता लार्वा लागेका ठाउँमा पातहरू गहिरो खाडल खनी पुर्ने वा जलाइदिने गर्नुपर्दछ। आजसम्म यी किराका प्राकृतिक शत्रुहरूले नै नियन्त्रणमा राखेको हुनाले विषादीको बढ़ी प्रयोग गर्दा प्राकृतिक शत्रुहरूको विनाश भई यी किराको व्यापकता बढ़न गई बढ़ी हानि नोक्सानी गर्दछ। बगान सफा राख्ने र मेटासिड 50 वा साइपरमेथ्रिन वा नुभान नामक विषादी 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई फूलमा नपारी सबै पातमा पर्ने गरी छर्कनु पर्दछ। यी विषादीलाई किराको प्रकोप हेरी 2-3 पटकसम्म छर्कनु पर्दछ। गबारो किरा। यो किराको माउ पुतली सानो र खैरो टाउको भएको हुन्छ। पोथी पुतलीले झ्याङ्गिना लागेको अलैची घारीमा नयाँ सराका कलिला पातमा तल्लो सतहमा 30-40 वटाको झुण्डमा फूल पार्दछ र ती फूलबाट 7-9 दिनभित्रमा साना गुलाबी रंगका टाउको कालो भएका लार्वाहरू निस्कन्छन्। यी लार्वाहरू अलैचीका सराका टुप्पोबाट ससाना प्वाल बनाई 1-4 वटा लार्वाभित्र पस्दछन् र भित्रभित्रै खाँदै गानुसम्म पुग्दछन्। यसरी यी लार्वाले 10-15 दिनमा एउटा सरा नै सखा पार्दछन्। फलस्वरूप झ्याङ पहिलिने, गुबो सुक्ने वा मर्ने, नबढ़ने र उत्पादनमा रास आउने जस्ता लक्षण देखिन्छन्। यस्ता गबारोको प्रकोप भएको बिरूवालाई कृषकले काने साउने सरा भनी निकाल्ने गरेको पनि पाइन्छ। 10-15 दिनमा एउटा सरा खाइसकेपछि सरामा प्वाल बनाई बाहिर निस्की माटोमा घिउ रंगको जालोमा आफ्नो अचल अवस्था 9-12 दिनमा बिताई पुनः पुतलीको रूपमा बाहिर निस्कन्छन्। नियन्त्रणका उपाय। साउने वा काने लाक्राहरू वा सरहरू र गुबो मरेका सरहरू उखेली अलैची बारी तथा नर्सरीको सरसफाई गर्नुपर्दछ। गबारोको प्रकोप देखिन थालेको जग्गामा हिउँदमा अलैची बारी गोड्दा माटोमा फ्युराइड नामक विषादी 1-1.5 किलोग्राम प्रतिरोपणीका दरले बिरूवाको वरिपरि लगाउनुपर्दछ। अचानक यस किराको प्रकोप देखिएमा डिमेक्रोन 100 वा कुनै दैहिक विष 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 20 दिन को फरकमा 2 पटक छर्कनु पर्दछ। लाही किरा। अलैचीमा लाग्ने किराहरूमध्ये लाही किरा निकै खतरनाक किरा मानिन्छ। यस किराले बिरूवाको कलिलो भागबाट रस चुसी खान्छन् र बिरूवालाई रोगी बनाइदिन्छन्। यो किराको आक्रमणबाट बिरूवाको कोषहरू मर्दै जाने हुनाले बिरूवा बढ़न नसक्ने र अन्तमा अलैचीको झाङ्ने मासिने पनि हुन्छ। यसबाहेक यो किराको आक्रमणले छिर्के फुर्के जस्ता खतरनाक रोगहरू फैलाउँछ। नियन्त्रणका उपायहरू। यो किरा नियन्त्रण गर्नको लागि मेटासिस्टक्स 20 नामक विष 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 20 दिनको फरकमा 2 पटक छर्कनु पर्दछ। साथै खनिज तेल 2% दरले पानीमा मिसाई हप्ताको 1 पटक छर्कनाले पनि यो किराको नियन्त्रण गर्न सकिन्छ। र अन्तिममा रहेको छ थिप्स र यसका नियन्त्रणका उपायहरू। यी किराहरू आकार प्रकारमा धेरै साना 1-1.5 सेन्टिमिटर लामा हुन्छन्। तर यिनले अलैचीका पात, फल र फूलको रस चुसी फल र फूलको विकास र उत्पादनमा उल्लेखनीय नोक्सान पुर्याउँदछ। थिप्सले पातको काप, फूल तथा फललाई बाहिरबाट आक्रमण गर्ने गर्दछ। फलस्वरूप फलको विकास हुन नसके चाउरिन शुरू हुन्छ। थ्रिप्सले आक्रमण गरेको फलको बोक्रामा खस्रो दाग हुने गर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा अलैचीमा लाग्ने रोग तथा किरा व्यवस्थापनका बारेमा तपाईंलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईंको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हैन खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23-4021-24, मोबाइल 9841-4514-48।

0: Mania.
1: Extreme energy drink.
2: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
3: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर सम्पर्क नम्बर 066-520-04 मोबाइल नम्बर 98-40-50-663 97-694-88-777
5: ए माइलाले ट्र्याक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर 7 लमजुङ
6: आल्मुनियमका लागि बेसी सर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532 मोबाइल 98-460-90-301 98-460-74-065।
6: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि आया।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा थकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: प्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850560780।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
11: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
12: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
11: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
12: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
11: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
12: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
13: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
12: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुस्तावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
2: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: मांग हाम्रो 1 नम्बरमा पर्यो, दुई नम्बरमा राजपुर जानु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो कि हो, सबै नजिका भिन्न छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ तेरो लालपुर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपुर्जा देखाऊ
0: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
4: राष्ट्रसभामा बोल्न पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्न पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि
0: दश गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ दश गजा छैन, दश गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा दश गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि दश गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह प्रदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67औं संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
2: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ, किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ नि संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
7: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
2: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका जोसका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षा र यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
2: हामीका हेरी धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
7: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
2: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ। त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
7: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
2: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
7: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
2: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसे कम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
7: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
2: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ विस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन। त्यसरी हामी त्यहाँ सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: आल्मुनियम, स्टील का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिशन र स्टील रेलिंग का कार्य दक्ष एवं अनुभवी कालीगर द्वारा प्रत्यक्ष निगरानी में जडान गरिन्छ। गुणस्तरीय छड़ सीमेंट, इटा, रंगरोगन लगायत भवन निर्माण का सामान होलसेल तथा खुद्रा मूल्य में पाइन।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ यूनिवर्सल चोक लमसुङ। थप जानकारी का संपर्क 0665209773, मोबाइल 97463061।
2: तपाईको सन्तुष्टि हाम्रो चाहना।
3: नसा, स्नायु, मानसिक तथा झारे रोग बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, झारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, झारे रोग फएमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 98400506637, 97694888777।

0: Mania Extreme Energy Drink.
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564 93 495।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
9: सुवर्ण अवसर, सुवर्ण अवसर।
10: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो जेडी यो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्डेडी हो बाबु भन त।
1: बढिया भाइ त, यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँचिमरी बुझिमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय रि आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्खलैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: Extreme Energy Drink.
1: सुर्पी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
2: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
1: धन्यवाद काका।
2: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
1: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
2: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
2: हजुर हजुर।
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
3: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98-560-46-244।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
3: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
1: सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र बेसी सहर 9840-14-549।
8: अनि तयो कागज के मेछिवा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई अनि बैंगरी बैंगरी चर्चाई तली लगपर्दी चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
5: सतर्क तन ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
12: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
11: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
12: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 9846-77-745।
13: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: California. Extreme energy drink.
1: Extreme energy drink. Time check. अहिले ठीक 10 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ. अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ. हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्. भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ. शुभरात्री.